रूपमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेड कोटोको मूल्य 130 डलर पुगेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्र थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजारमा कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। विश्वकप फुटबलमा गए राति सम्पन्न खेलमा समूह ईका इक्वाडोर र आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएको छ। चार पटकको विश्व विजेता जर्मनी गए राति इक्वाडोरसँग पराजित भए पनि नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराका ओलाई 7-1 र दोस्रो खेलमा ओभरी कोस्टलाई 2-1 पराजित गरेको थियो। लगातार दुई जितपछि जर्मनीले 6 अङ्क जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुरक्षित गरिसकेको छ। त्यसकारण आज इक्वाडोरसँग 2-1 हार्दा पनि जर्मनको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वाडोर उत्कृष्ट तेस्रो टोली मध्ये एक भन्दै अन्तिम सोह्रमा पुगेका छन्। अमेरिकाको न्युयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वाडोरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको छ। खेलको दोस्रो मिनटमै लेरो ए सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर 9 मिनटमा निल्स एङ्गुलोले बराबरी गोल फर्काए। त्यसपछि गोलको 17 मिनटमा गोन्जोलो प्लाटाले निर्णायक गोल गर्दै गडरलाई ऐतिहासिक जित दिलायो। अर्को खेलमा आइभरी कोस्टले कुराकाउलाई 2-0 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्यो। आइभरी कोस्टका लागि निकोलस पेपेले 7-64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह तरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अङ्क जोडे। गोल अन्तरका आधारमा जर्मन समूह विजेता बनेको हो भने आइभरी कोस्ट विजेतामा सीमित रह्यो। जर्मनमाथिको जितसँगै 4 अङ्क पुर्याएको इक्वाडोर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो। पुर्याएको भने 1 अङ्क सहित समूह चरणबाटै बाहिरिएको छ। लमजुङ कुमरसन्धी गाउँपालिकाले पालिकाभित्र 25 जना खेलाडीहरूलाई खेल सामग्री सहित सम्मान गरेको छ। खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेलाडीहरूलाई सम्मान गरेको गाउँपालिकाको आर्थिक वर्ष 2022-23 स्वीकृत निधि कार्यक्रम तथा बजेट अन्तर्गत आयोजित भलिबल तथा फुटबल खेलाडीहरू लाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खेलाडीहरूलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा मर्सङ्गी गाउँपालिकाका स्थानीय बासिन्दा भई नियमित रूपमा फुटबल तथा भलिबल खेलमा आबद्ध रहेका तथा गाउँपालिका जिल्ला प्रदेश र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ। यस अवसरमा फुटबल तथा भलिबलका 25 खेलाडीहरूलाई जुत्ता, जर्सी, ट्र्याक सुट, झोला, सक्स लगायतका खेल सामग्रीका साथ नगद रकम प्रदान गरिएको थियो। गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमले खेलाडीहरूको आत्मविश्वास र उत्साह बढ़ाउनका साथै स्थानीय खेलकुद विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छ। अखिल नेपाल फुटबल संघ एन्फा निलम्बन परेको छ। नवाचक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल फुटबललाई निलम्बन गरेको हो। फिफा काउन्सिल ब्यूरोले एन्फालाई अर्को सूचना न्यायसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। निलम्बन कायम रहन्जेल एन्फा प्रतिनिधि टोली र क्लब औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। यसले गर्दा अरू खेलकुद गतिविधिमा पनि प्रभावित हुनेछन्। विश्वकप चलिरहँदा एन्फा निलम्बन परेको खबरले आम नेपाली फुटबलमा समर्थकहरू चिन्तित बनेका छन्। यिनका पटक पटक विवाद र निलम्बन पर्दै आएको छ। खबरसँगै हामी शुक्ल गण्डकी समाचारको अन्त्यमा सन्ध्यामा प्रमुख समाचारका शीर्षक पुनः एकपल्ट। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। उत्तरी गोर्खा स्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन। काफी र तनावी सुरक्षा समन्वय सुदृढीकरण गर्ने निर्णय। तनहुँका स्थानीय तहद्वारा 7 अर्ब 78 करोड़को बजेट प्रस्तुत। पोखरा महानगरमा बेरुजु 3.5 अर्ब नाग्यो। भेनेजुलामा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 164 पुग्यो। झण्डै 1000 भन्सानामा धेरै घाइते। इक्वाडोर, आइभरी कोस्ट र जर्मनी पनि नकल चरणमा प्रवेश।

0: अब साम्राजिङ्गेल समाज मेरो साथ दिनुभयो तर तपाईँहरू सम्पूर्णलाई धन्यवाद. बिहान 7 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै श्रोतृन्द्रसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु. यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला. नमस्कार.
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला. हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ. शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com.
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले. कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी. झन्डै सजिलो हुने भयो अब त.
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि.
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्.
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
3: होटल टाइटेनिक, गोङगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत. मोबाइल 98461688 98235572763.
6: ल, नातिको व्रत बन्धको दिन पनि जुर्यो. अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त.
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको.
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु.
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ. त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ.
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल. प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा. मोबाइल 98460067645.
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै.
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके.
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको.
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे.
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ.
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित. यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ.
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर.
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता.
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031.
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा

0: तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 12 गते शुक्रबार, सन 2026 जून 26 तारीख जेठ शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गैर दलीय पालिका र प्रदेशसभा खारेजी गर्ने राजसभाको प्रस्तावले राजनीति तरंगित, राजसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
0: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
1: पानी नपरेपछि धान रोपाई सुस्त, ब्याड सुक्न थालेपछि किसान चिन्तामा, अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
4: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग उत्पादन उत्पादक लिन सकिन्छ।
0: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते, उद्धार तथा राहतको काम चल्दै।
1: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा, आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो, ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: It's a goal! Hipstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Hipstar TV kharid garna paunuhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Hipstar TV! Uhi celebration! Harek generation!
6: Hipstar for a complete home!
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय स्थानीय तह बनाउने राजनीतिक प्रतिवेदन र अर्थ राजनीतिक दस्तावेज पारित गरेर संविधान संशोधनको मुद्दालाई बहसको केन्द्रमा ल्याएको छ। अबको 10 महिना कार्यकाल रहेका, पालिकाको चुनाव गराइसक्नुपर्ने संवैधानिक प्रावधान रहेकाले पनि सरकार बनेदेखि संविधान संशोधनको गृह कार्यमा लागेको रासोपाले महाधिवेशनबाट पनि उही मुद्दा पारित गरेर राजनीतिक बहसलाई केन्द्रमा ल्याउन खोजेको हो। आउँदो दशैं तिहारसम्म संवैधानिक बाध्यता र तयारीको सीमाका कारण पालिकाको चुनाव घोषणा भइसक्ने भएकाले पनि सरकारको नेतृत्वमा रहेको दल रासोपा सामु संविधान संशोधनको मुद्दालाई एउटा टुंगोमा पुर्याउनै पर्ने बाध्यता छ।

0: मुख्यमन्त्री बालेन्द्र शाहले सरकार संविधान संशोधन लगायतका प्रमुख मुद्दालाई एउटा टुङ्गोमा पुर्याउने हतारोमा रहेको सन्देश दिनुभएको छ। तर मुद्दालाई साझा बहसको विषय बनाएर टुङ्गो लगाउनेतिर भन्दा पनि महाधिवेशनबाट सभापति रवि लामिछाने र उपसभापति डाक्टर सोडिम वाग्लेको फरक फरक दस्तावेज पारित गर्दै प्रदेशको मुद्दा सम्बन्धी बहसलाई गिजोलेर द्वन्द्व निम्त्याउन खोजेको टिप्पणी पनि शुरू हुन थालेको छ। लामिछानेले प्रदेशहरूको पुनर्संरचनाको प्रस्ताव गरे पनि वाग्लेले महाधिवेशनमा प्रतिनिधिहरूको बहस बिनै संसदमा संख्या पुर्याएर प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गराएपछि राष्ट्रपाको मूल लाइनमाथि पनि प्रश्न खड़ा भएको छ। उसले दुई दस्तावेज मध्ये कसको दस्तावेजको लाइन सही हो भन्ने विषयमा कुनै प्रष्टीकरण दिएको छैन। संहिताविद डाक्टर खिमलाल देवकोटा संहितालाई सुधार गर्ने बाहेक प्रदेशसभा खारेज गर्ने कुनै सम्भावना नहुने बताउनुहुन्छ। प्रदेशसभा खारेजी गैरदलीय पालिका बनाउने सहितको राष्ट्रपाको संविधान संशोधन प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधानको आधारभूत प्रस्तावनामाथि नै आँच पुर्याएर व्यवस्था विरूद्ध नियोजित रूपमा षड्यन्त्र गर्न खोजिएको भन्दै कांग्रेस एमाले नेकपा सहितका विपक्षी पार्टीहरूले राष्ट्रपाको पछिल्लो संशोधन प्रस्ताव अस्वीकार गर्ने प्रतिक्रिया दिएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्र होइन प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि छन्। घराती सार्वजनिक परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्ले सबैभन्दा धेरै 2656 मत पाउनु भएको छ। केन्द्रीय समिति सदस्य केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा चुनाव हुने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ भने अन्य 18 पदमा प्रतिस्पर्धा हुँदैछ। खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदैछ। खुलातर्फ स्वामी वाग्ले र विराज भक्त श्रेष्ठ तथा महिलातर्फ सोभिता गौतम, डाक्टर तोसीमा कार्की, लिमा अधिकारी, समीक्षा बास्कोटा र इन्दिरा राणाबीच प्रतिस्पर्धा हुँदैछ। अर्का एक उपसभापति भने सभापतिले मनोनित गर्नुहुनेछ। सबैभन्दा कड़ा टक्कर महामन्त्रीमा हुँदैछ, जसमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित विपिन आचार्य, मनिष झा, त्यसै गरी प्रमोद न्यौपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्। यस्तै सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदैछ, जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असीम शाह र रीमा विश्वकर्मा आकांक्षी छन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनित गर्नेछन्। त्यसै गरी राज्यसभा केन्द्रीय सदस्य चुनावमा उम्मेद्वारहरूले आफ्नो नामको क्रम संख्या तल पारिदिएकोमा नो भोटको व्यवस्था नभएसम्मका लागि असन्तुष्टि जनाएका छन्। सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्नु भए पनि सफल हुन सक्नु भएन।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। राष्ट्रपाको एकल बहुमतको जगमा बनेको यो सरकार सय बुधे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। सरकारले ल्याएका कार्यसूचीका केही महत्वपूर्ण प्रतिबद्धता अझै अधूरै छन्। सरकारले मन्त्रालयको संख्या 25-17 झार्ने निर्णय गर्दै खर्च कटौती र प्रशासनिक पुनर्संरचनाको सन्देश दिएको थियो। मन्त्रालयका लागि कार्य सम्पादन सूचक तय गरियो, कर्मचारी आचार संहिता निर्माणको प्रक्रिया अघि बढ़ाइयो, सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने, विद्युतीय इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढ़ाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ। सबै नेता तथा उच्च सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले पनि सुशासनको आशा पलाएको छ। तर आर्थिक सुधारका एजेण्डाले पनि मूर्त रूप लिन सकेको छैन। सरकारले आर्थिक सुधार, कृषि, ऊर्जा लगानी, उद्योग, भूमि सुधार, पर्यटन र राजस्व प्रणालीमा व्यापक परिवर्तन ल्याउन शासकीय सुधारका लागि 100 दिनका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको 3 महिना पुगेको छ। यो अवधिमा के वित्तीय अपराधका भएका मुद्दा अनुसन्धानमा सफलता मिले पनि समग्र अर्थतन्त्र सुधारका लागि खासै प्रगति भएको देखिएको छैन। शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनका केही राम्रा संकेत पनि देखिएका छन्। कुनै कुनै कार्यक्रमका कारण भने सरकारले विरोधको सामना समेत गर्नु परेको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा मनसुनी अवस्था र धान खेतीको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको पानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गैर दलीय पालिका र प्रदेशसभा खारेजी गर्ने रासोपाको प्रस्तावले राजनीति तरंगित, रासोपा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू, सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि काममा सरकार सक्रिय लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग, केही दिनपछि असार 15 सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। एक हप्ता अघि मनसून सक्रिय भए पनि उल्लेख्य रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। वर्खे सिजनमा देशभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 गतेसम्म 1,37,798 हेक्टरमा मात्र रोपाई भएको छ। यस वर्षको मनसून भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। असार महिना पनि असार जस्तो छैन। उच्च गर्मी र चर्को घामको राताप छ। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याट सुक्न थालेको छ। देशभर अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको बताइन्छ। त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। अब ब्याड राख्ने र रोपाई गर्ने किसानलाई सकेसम्म छोटो अवधिका जात छनौट गर्न धानबाली विज्ञको सल्लाह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
8: मनसूनको बेला पनि पानी पर्न सकेको छैन। किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरूवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ। बेलैमा रोप्न नसके वा बुढो बिरूवा रोप्नु पर्ने अवस्थामा उत्पादन राम्रो लिन सकिँदैन। यस्तो बेला किसानले के गर्ने? धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
9: बेरमा उमिसकेपछि जब रोप्ने बेला हुन्छन्, रोप्ने बेला सक्दो सिंचाईको व्यवस्था गर्ने, सिंचाई छैन वर्षातको भरमा छ भन्ने हामीले समय नै 20-25 दिनमा रोप्ने हो। हामीले सुक्खा धान रोपेका छौं, जातको राम्रो छनौट गरेको छौं भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ। तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौं भने त्यो बेला हामीलाई समस्या हुन्छ। हामीले सिंचाईको व्यवस्था गर्नै पर्छ। सिंचाईको व्यवस्था गर्न सकेनौं, वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
8: कुल खेतीयोग्य जमीन मध्ये अझै पनि आधा भन्दा धेरै सिंचाई सुविधाको पहुँच बाहिर छ। जहाँ पहुँच छ ती क्षेत्रमा अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको तथ्याङ्क छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेशमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ।
9: पोहोर साल चाहिँ मधेश प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छन्।
8: यसअघि नै यस वर्षको मनसूनमा सुक्खाको प्रक्षेपण गरिएको छ। अर्कोतिर पर्याप्त सिंचाई सुविधा छैन, धेरै किसान अझै खेत पस्न पाएका छैनन्। पोहोर अघिल्लो वर्षभन्दा धानको उत्पादन घटेको थियो, यस वर्ष पनि उत्पादन घट्न सक्ने सम्भावित अवस्था देखिएको छ। जो किसानले अब धान खेतीको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूले उत्पादन घट्न नदिन के गर्नु पर्ला त? फेरि धान बालिका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
9: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादकत्व लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नामक छन्, स्वर्ण भयो, यिनीहरू 145 दिन भन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
8: असार 15 आउँदो सोमबार राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरिएको छ। दिवस मनाउँदै गर्दा जिम्मेवार निकायले किसानलाई धान खेतीका मुख्य समस्या सिंचाई र मलबिउको सही समाधान दिनुपर्ने खाँचो छ।
6: धान बालीका विज्ञ एवं नारका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान खेतीको प्रभाव बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। गैराती देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महासंस्थाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
12: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिमाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको त्यही विधेयकमाथि हो। यसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको बताउनुभयो। ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको छ। पहिले नै तयार विधेयकमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार फरक फरक परिमाणमा जरिमाना लिने गरी व्यवस्था गरिएको छ। अहिले छलफल चलिरहेको त्यही विधेयकमाथि हो, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
6: अब विदेशको खबर। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएका 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराका सहितका ला गुएरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकासका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकनको काम तीव्र पारिएको खबरमा उल्लेख छ।
7: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गरारी सम्पन्न खेलमा समूह एका इक्वेडर आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि यो नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाओलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको थियो। लगातार दुई जितपछि जर्मनी 6 अंक जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गर्न सफल भएको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै अन्तिम 16 पुगेका छन्। अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। खेलको दोस्रो मिनटमै लोरय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए, तर 9 मिनटमा निल्सन एंगोलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 77 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए। अर्को खेलमा आइभरी कोस्टले कुराकाओलाई 2-0 हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अंक जोडेका छन्। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अंक पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक भन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। कुराकाओ भने एक अंक सहित समूह कुराकाओ भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। विश्वकप फुटबल अन्तर्गत अहिले जापान र स्वीडेन तथा नेदरल्याण्ड्स र ट्युनिसिया खेलिरहेका छन्। दुवै खेल अमेरिकामा भइरहेको छ। अहिले जारी खेलमा खेलको 80 मिनटमा नेदरल्याण्ड्सले ट्युनिसियामाथि 3 गोल हानेको छ भने ट्युनिसियाले 1 गोल फर्काएको छ। यस्तै 79 मिनटको खेल चलिरहँदा जापान र स्वीडेनले 1-1 गोल गरेका छन्। यस्तै विश्वकपमा आज बिहान पाउने 8 बजे टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कड़ा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्। तर निर्यातमा भारतको अवरोध कायमै रहेको खबर कारोबार दैनिकले लेखेको छ।
7: अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको हो।
6: पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढ़ाइरहेका बेला आउँदो दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको 15 बाछा परिस्याउने संकेत देखिएको छ। सन् 2026 दोस्रो त्रैमासिकमा कोरियाका रोजगारदाताले बढ़ाएको माग र आउँदो त्रैमासिकमा हुने माग संख्यालाई हेरेर कोरियन बाछा परिस्या हुन सक्ने एचआरडी कोरियन सेन्टर नेपालले जनाएको छ।
7: पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 82-83 एघार महिनासम्म देशबाट 2,78,00,000,00,000 रूपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ।
6: व्यवसायी अजय राजसुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोक्का गरेको हो।
7: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गएको चैतमा अन्तर्राष्ट्रिय बजारको हवाला दिएर महिनामै 5 पटक मूल्य बढ़ाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनुपर्ने बताएको छ।
6: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार अहिलेसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो।
7: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै मध्य प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डीएपी र 8,734 मेट्रिक टन यूरिया वितरण शुरू गरिएको खबर आजको नागरिक दैनिकमा छ।
6: विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रीमिङ अर्थात प्रत्यक्ष प्रसारण थालेका छन्।
7: अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिश दिएको आरोपमा मोरङको रंगेलीबाट वडा अध्यक्ष सहित दुईजना जनप्रतिनिधि पक्राउ परेका खबर अन्नपूर्ण पोस्टमा छ।
6: र सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई नियन्त्रणमा लिनुको कारण माग गरेको छ। काया कैरनमा अब पालो उखानको
7: निद्रा नलाग्दाको रात लामो
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: गैर दलीय पालिका र प्रदेशसभा खारेज गर्ने राज्यसभाको प्रस्तावले राजनीति तरंगित। राज्यसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
6: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै। चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
7: पानी नपरेपछि धान रोपाई सुस्त। ब्याड सुक्न थालेपछि किसान चिन्तामा। अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
6: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै।
7: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा। आइभरी कोष्टसँग पराजित हुँदै कुराका असमूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। काठमाडौँ उपत्यका सहितका केही ठाउँमा बर्ड फ्लूको त्रास बढ़ेको खबरसँग यो कार्टुन सम्बन्धित छ। यहाँ कुखुराको मासु पसल छ। पसलका पसले रोग संक्रमणको क्षेत्रमा काम गर्ने डाक्टरहरू लगाउने जस्तो शिरदेखि पाउसम्म छुपिने गरी बाक्लो न बाक्लो डम्म लुगा लगाएको छ। अनि मासु किन्न आउने मान्छेसँग ऊ भन्दैछ, बर्ड फ्लू आछरे क्या, त्यही भएर यस्तो लुगा ला, भन्नुहोस् कति किलो राख्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उहाँलेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825572763
5: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
6: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
8: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
6: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
3: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
8: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
9: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
10: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
9: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
10: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
10: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल
9: होइन कति पुन मोबाइल भन्दै कराएको
10: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
9: कहाँ छ पुन मोबाइल
10: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ
9: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
10: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
9: प्रोप्राइटर हेमराज पुन मोबाइल 9891974888 र 9948848000
5: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
11: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
5: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
13: दीर्घायु फर्निचर सोरुम
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
13: साथै पुरानसँग साथफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
14: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहु
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0765 मोबाइल नम्बर 9846061268
0: 9856062068
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
17: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
15: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9855956996
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
19: तर महँगो होला नि
18: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
20: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
21: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
20: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
21: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0564144411 मोबाइल 9855229038 र 9808222938
22: हाप्तो एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
23: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
22: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि
23: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
22: पुराना गरगहना सँग नयाँ साथ फेर
23: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ
22: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856062099
20: प्रसन्न होमवर्क देखाउ त
24: हस् टीचर
20: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
24: टीचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
20: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
25: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9856033384 र 9856607988।
1: हाम्रो मोबाइल पसल दुलेगौंडामा
2: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
25: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन्छ।
1: प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9856956996।
25: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आऊ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811996902
4: कता हिँडेको आइफोन हातमा लिएर
6: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
4: लौ तँलाई थाहा छैन दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
6: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843623811
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
25: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
4: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
25: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
19: गरिए पासन।
3: 97.6
8: राज्यको दुरुपयोग गरेर रवि लान्छलाई दुःख दियो भन्ने आवाज हिजो ठुलो रूपमा आएको थियो भने फेरि त्यो आवाज दोहोऱ्याउनलाई अहिले दिन हुँदैन भन्ने छ। जस्तो अहिले रवि लान्छेनजीको हकमा अहिले नयाँ सरकार आइसकेपछि उहाँलाई यो सहकारीको विषयमा चाहिँ मुद्दा चलाएको ठिक छ, तर साङ्गठनिक अपराध र सम्पत्ति सुरक्षा मुद्दा चाहिँ उहाँलाई लगाएको बेसिक छ भन्ने सारस जुन सरकारी वकिलबाट फिर्ता लियो, अहिले चारवटै जिल्ला अदालत पनि होला जुन अहिले त्यो फिर्ता लिएको ठिक छ भनिएको छ भने करेक्सन त भएको छ त। तर हिजो गरेको गल्तीलाई फेरि अहिले गल्ती दोहोऱ्याउनुहुन्न। अहिलेको विभिन्न राजनीतिक दलमा रहेका विभिन्न मन्त्री सांसद र सरकारमा रहेका व्यक्तिहरूलाई फेरि त्यही गल्ती दोहोऱ्याउनुहुन्न भन्ने नै हाम्रो सबैको यो शुभेच्छा हो।
9: होइन, अब आरोप लागिसकेपछि पक्राउ नगर्ने, अनुसन्धान नगर्ने, त्यसो भए
8: होइन नगर्ने भन्ने होइन भने पहिलो कुरा त त्यो व्यक्तिले कुन कसुर गर्यो त्यो कसुरको आवश्यक प्रमाण सबै समावेश गरेर मात्रै मुद्दा चलाउनु पर्यो। पहिला थुन्ने अनि सोध्ने होइन नि त, पहिला सोधेर पो थुन्ने त, आवश्यक प्रमाण पुगेको छ भने मात्रै उहाँलाई थुन्ने अथवा मुद्दा चलाउने हो। हामी त्यहाँ चाहिँ मुद्दा चलाइसकेपछि अहिले अहिले के चेन्ज देखिन्छ भन्दा मोर देन 60% मुद्दाहरू चाहिँ अदालतबाट त्यो ठहर भएको छैन, तर 60% मुद्दामा चलाएर उहाँहरूलाई 1.5 महिना 2 महिना 3 महिना थुनिसकेपछि उहाँहरूको आफ्नो सामाजिक आर्थिक प्रतिष्ठा सिद्ध्याइसकेपछि अदालतले उहाँलाई सजाय दिनु पनि त न्याय भएन नि त। त्यसैले पहिले के हुनु पर्यो भने अदालतबाट ठहर हुने गरिकन अदालतबाट त्यसलाई सदर हुने गरिकन मात्रै मुद्दा चलाइयो भनेदेखि चाहिँ त्यो व्यक्तिलाई न्याय पाउँछ, किनकि थुनिनु पर्ने कारवाही गर्न पनि न्याय पाउनु पर्यो नि। त्यसकारणले मैले के भन्छु भन्दाखेरि थुन्नुहुन्न कारवाही गर्नुहुन्न भन्ने होइन, तर कुन कसुरमा उहाँहरूलाई अभियोग लगाउने हो त्यो विषयमा अलिकति तयार हुन्छ। जस्तो मैले भनिहाल्ने बेलामा पटक पटक मैले के भन्ने गरेको छु भन्दा अहिलेको ट्रेन्डमा चाहिँ अहिले अनुसन्धान बिनामै जुन समात्ने परम्परा बढेको छ त्यो चाहिँ अलिकति कानुन सम्मत भएन कि भन्ने मात्रै जनगुनासो हो।
9: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार कृष्णमानजी।
8: हस् धन्यवाद।
9: उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान संविधानविद। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: web surfer अब घर घर में fast internet
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तयारी चौचौ ग्लोबल आईएनबी बैंक सबैका लागि बैंक डिसोन फाइनल रिच
3: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी हुनुहुन्छ. अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
4: धन्यवाद खेमजी.

0: सर्वसाधारणको लागि, एउटा चाहिँ नि भिभीआइपीहरूको लागि।
1: अनि अहिलेको अवस्थामा चाहिँ अब जुन किसिमले सरकारले एक्सन लिइरहेको छ, प्रहरले पनि एक्सन लिइरहेको छ, प्रहरले जुन किसिमको मनोबल बनाइरहेको छ, अब भ्रष्टाचारमा आरोपीहरू भ्रष्टाचारसँग चाहिँ बिचौलियासँग कनेक्सन भएकाहरू एकपछि अर्को पक्राउ पर्दै जाँदाखेरि सुशासनतर्फै अगाडि बढ़िरहेको हो, यो प्रहरीको अनुसन्धान चाहिँ के हुन्छ यस्तो मुद्दाहरूमा?
0: होइन, यो त तपाईँको आर्थिक अपराधको मुद्दा हो, होइन? अहिले प्रहरीलाई पनि करिब करिब 2 वर्ष अगाडिदेखि त प्रहरीलाई पनि यो आर्थिक अपराध हेर्ने भनेर अनुमति चाहिँ नि प्रहरीले पनि पाएको छ, होइन? प्रहरीले पनि यो आर्थिक अपराध हेर्न सक्छ, तर अहिले त यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले चाहिँ हेरिरहेको अवस्था छ, यो पूर्व अर्थमन्त्रीज्यूको मुद्दा, होइन? अब हामी सबैलाई थाहा छ, के अरे, दीपक भट्टको कम्पनीलाई सस्तोमा सेयर दिलाउनको लागि उहाँले मेक्सिमम दबाव चाहिँ दिनुभएको छ, होइन? त्यस बापत चाहिँ नि लाभ पनि लिएको आरोप छ, होइन? पौडेलजीले कुनै एक व्यापारीलाई, होइन, व्यापारीलाई तपाईँको दीपक भट्टलाई चाहिँ सस्तोमा सेयर दिलाउनको लागि दबाव लिएको र त्यस बापत 4 वटा काम चाहिँ गरिदिन्छु भनेर आश्वासन समेत दिनुभएको कुरा त अहिले बाहिर आएको छ, होइन? तर तपाईँको जेएनजी आन्दोलन भयो, बीचमा सरकार ढल्यो, त्यसले गर्दा उहाँले आफ्नो वाचा व्यापारीको लागि पूरा गर्न चाहिँ सक्नु भएन। यो दीपक भट्टप्रति सबै सरकारको यो माया हेर्नुहोस् त, यो के हो? यो म त
1: 26 अर्ब बिगो, होइन, 26 अर्ब बिगो हेर्नुहोस् त केशव अधिकारीजी, सुन्दा पनि यो शब्दै उच्चारण गर्न गाह्रो छ क्या।
0: हो, एकदम के तपाईँको, तपाईँ हाम्रो नेताजीहरू के भन्नुहुन्छ? तपाईँ हामीले त सुन्छौ नि सधैँ टिभीमा, के अरे, म नेताहरूको चाहिँ नि तपाईँको के अरे भ्रष्टहरूको भ्रष्टाचारी
1: भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, होइन,
0: अनुहार पनि हेर्दिन,
1: अनुहार पनि हेर्दिन, तर भ्रष्टाचारी वरिपरि हाँसिरहेको हुन्छ, होइन?
0: तर हेर्नुहोस् त सबै सरकारको पालामा राज्यमाथि एक छत्र कब्जा जमाएको, आर्थिक साम्राज्य चाहिँ बनाएको, अपार साम्राज्यका नायकलाई एउटा त्यस्तो पात्र जसले कि भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुहुन्छ, त्यस्तो व्यक्तिलाई चाहिँ एउटा बन्द कोठामा, होइन, सत्ता परिवर्तनको साक्षीको रूपमा चाहिँ नि राखेको देख्दाखेरि नेपालका नेताहरूको भनाई र गराई, बोली र व्यवहारमा आकाश जमिनको फरक छ। यदि नेता भ्रष्टाचारीको अनुहारै नहेर्ने हो भने त्यो व्यक्ति त कोठाभित्र प्रवेश गर्ने त कुरा धेरै टाढाको भयो, त्यो व्यक्तिलाई त गेटबाट पनि प्रवेश चाहिँ दिनु हुन्न थियो, होइन? किनकि सबैलाई थाहा छ त्यो बेलामा प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रहरीलाई आलोचित बनाउने सवालमा चाहिँ फिल्ड कमान्डमा खट्दा प्रहरीले फिल्डमा शान्ति सुरक्षा चाहिँ कायम गर्ने सवालमा जुन प्रयोग गर्छ हात हतियारमा, बेला बेलामा प्रहरी आलोचित हुन्छ नि। किन हुन्छ भन्दाखेरि प्रहरीले मागेको तपाईँको स्रोत साधनहरू, नन फ्याटल वेपनहरू, त्यसमा चाहिँ नि प्रयोग हुने चाहिँ अन्य के अरे बुलेट, रबर बुलेट गन लगायत विभिन्न चाहिँ सामग्री जुन प्रहरीले चाहिँ माग्छ नि, अह, तर त्यसमा चाहिँ अवरोध खडा गर्ने पात्र नै यही हो।
1: होइन, दीपक भट्टजी त त्यो त हात हतियार पनि खरिद गर्दाखेरि ठेक्कापट्ट लिने मान्छे होइन नि त।
0: एक तपाईँको खेमजी 57 सालमा के अरे शेरबहादुर देउबाजीलाई चाहिँ मित बुवा भन्दै हेडक्वार्टरको चाहिँ त्यो गेटबाट 57 सालदेखि सानो तिनो चाहिँ व्यापार गर्नको लागि प्रवेश गरेको व्यक्ति होइन, हामी त त्यही संगठनमा चाहिँ 29 वर्ष मत चाहिँ हुर्केको व्यक्ति हो, हामीलाई थाहा हुन्न, होइन? अरूहरूले जतिसुकै हावा कुरा गरे पनि तपाईँसँग हामीले त हावा कुरा गर्न मिल्दैन।
1: 2057 सालमा शेरबहादुर देउबालाई मितबुवा भन्दै डेरै
0: भन्दै मितबुवा भन्दै त्यो बेलाको प्रहरी महानिरीक्षकज्यू, होइन, अहिले हामी बीच चाहिँ हुनुहुन्न, प्रहरी महानिरीक्षकज्यूलाई चाहिँ दबाव चाहिँ दिएर त्यो व्यक्ति प्रवेश गरेको होइन। आज 24 वर्षको बीचमा चाहिँ यो अवस्था हुन्छ, 3-3, 4-4, 5-5 वटा चाहिँ प्राइम मिनिस्टरलाई चाहिँ के अरे डमरू बजाएर नचाहेको जस्तो हेर्नुहोस् त, हो कि होइन? त्यस्ता पात्रहरू तपाईँले आजसम्म बालुवाटारमा होला, कुनै कार्यक्रमको लागि निम्ता दिँदाखेरि निम्ता दिन जानुभयो होला, कोही संस्कृतविद, इतिहासविद, वैज्ञानिक, समाजसेवी, कुनै चाहिँ कुनै भन्नुहोस् न समाजले चाहिँ मानेको व्यक्तिलाई आजसम्म नेताहरूले दर्शन भेट, म त भन्छु दर्शन भेट, किनभने उहाँहरूलाई भेट्नै दुर्लभ हुन्छ, दर्शन भेट दिनुभएको छैन। तर यस्ता चाहिँ पात्रहरूलाई हेर्नुहोस् त, खुला खुला हृदयले उहाँहरूले चाहिँ बन्द कोठामा स्वागत गर्नुहुन्छ र हाम्रो चाहिँ सत्ताको साँचो एउटाबाट अर्कोमा चाहिँ हस्तान्तरण

0: गर्दाखेरि उसलाई मुख्य चाहिँ साक्षीको रूपमा राख्ने काम गरिन्छ। हेर्नुहोस् त यो दुर्भाग्यपूर्ण होइन।
1: एकताका नेपाली कंग्रेसका सभापति गगन कुमार थापाजीले भन्नुहुन्थ्यो बालुवाटारको बेडमै बिचौलिया छ भनेर, होइन बालुवाटारको बेडमै बस्दा रहेछन् होइन बिचौलियाहरू पनि।
0: सेनजी त्यसमा कुनै शङ्कै छैन। कुनै जो जो प्रधानमन्त्रीज्यूले प्रतिवाद गर्नुभयो अब उहाँले कसरी गर्नुभयो त, अहिले अहिले त्यो व्यक्ति त्यो बिचौलिया कसरी उहाँहरूसँग त्यो के अरे कुममा कुम मिलाएर फोटो खिचायो। गगनजीले भनेको कुरामा 100% त्यहाँ सत्यता छ। हेर्नुहोस् त्यो तहको व्यक्तिले कसरी झुट चाहिँ बोल्यो होला, उहाँले झुट बोलेको होइन रहेछ भन्ने कुरा त अस्ति दुई दिन अगाडि बिहान चाहिँ रिभिल भएको फोटोले चाहिँ प्रमाणित गरेन। भनेपछि यस्ता पात्र हेर्नुहोस् उहाँ मात्रै सम्पत्ति पार्किङ जुन छ नि सम्पत्ति पार्किङ चाहिँ नि विष्णु पौडेलजीको अहिले है म उहाँलाई चाहिँ पुरै आरोप लाउन मैले खोजेको होइन, म त्यो व्यक्ति पनि होइन, म आधिकारिक व्यक्ति पनि होइन, उहाँमाथि आरोप लाग्यो होइन, त्यसकै लागि चाहिँ नि सरकारको निकायहरूले छानबिन गरिरहेछ, मुद्दा अनुसन्धान भइरहेछ, उहाँमाथि लागेको आरोप ठहरला नठहरला उहाँको जिकिर के रहला प्रमाण र तथ्यले होइन सपोर्ट गर्ला नगर्ला त्यो कुरो बेग्लै भयो। तर यस्तो सम्पत्ति पार्किङ गरेका नेताहरू तपाईँको औँलामा चाहिँ नि गर्न सकिने धेरै छन्।
1: होइन केही नभइकन त प्रहरीले पनि त पक्राउ गरेको छैन नि त त्यहाँ।
0: कसरी गर्छ तपाईँ भन्नुहोस् न, नेपालमा न्यायालय छैन भने न्यायालय तपाईँलाई खेमजीलाई र मलाई कुनै आरोपमा चाहिँ प्रहरीले चाहिँ अदालतमा प्रोड्युस गर्यो भने तपाईँको उपस्थित गरायो भने हाम्रो विरुद्ध लागेको मुद्दा को चाहिँ नि के अरे तथ्य र प्रमाणमाथि नटेकिकन आधार नभइकन अदालतले पक्राउ पुर्जी जारी गर्छ, त्यो पनि त्यो तहको नेतालाई 8 पटक देशको चाहिँ नि विभिन्न मन्त्रालयको साँचो चाहिँ नि
1: लोकेन्द्र बहादुर चौनकै पालादेखि युवा तथा खेलकुद मन्त्रीबाट इन्ट्री गर्नुभएको रहेछ नि त होइन उहाँले त
0: हो उहाँ युवा तथा खेलकुद मन्त्रीमा आउँदाखेरि को थियो तपाईँको
1: लोकेन्द्र बहादुर चौन प्रधानमन्त्री हुनुहुन्थ्यो लोकेन्द्र बहादुर चौन हुनुहुन्थ्यो क्या बहुदलमा एकपटक हुनुभएको थियो
0: रक्षा मन्त्री हुँदाखेरि त्यसले गर्दा अदालतले बिचमा नि यहाँलाई पनि थाहा होला
1: नेपालमा मन्त्री त जतिखेर नि बन्न पाउने अस्ति हाम्रो शरद सिंह भण्डारी मन्त्री कति 20 पटक कि 19 पटक भनेर बियर पुरै चाहिँ फोडिरहेको थियो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी

0: कन्दकी समाचार।
1: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत ट्रेन किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा डाक्टर सोनी वाङले सर्वाधिक मतसहित विजयी हुनुभएको छ। चितवन भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार वाङले सबभन्दा बढ़ी 2656 मत प्राप्त गर्नुभयो। वाङले महाधिवेशन स्थल चितवनमा भएको मतदानबाट 2607 मत प्राप्त गर्नुभएको थियो भने बाँकी 49 मत प्रवासबाट प्राप्त गर्नुभयो। उहाँलाई प्रवास समितिका तर्फबाट खसेको 100% मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। बिहान भएको निर्वाचनको अन्तिम परिणाम सुनाउने कार्य गरिएको थियो। राज्यसभाको संशोधित विधान अनुसार केन्द्रीय समिति 158 सदस्य हुनेछ, जसमध्ये 79 केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन्। केन्द्रीय सदस्यमा डाक्टर सोरेन वाग्लेपछि सोभिता गौतमले 2594 मत ल्याएर निर्वाचित हुनुभएको छ। यस्तै शिशिर खनाले 2495 मत, सागर ढकालले 2333 मत, तोसीमा कार्कीले 2257 मत, रंजु दर्शनाले 2249 मत, मनिष झाले 2237 मत, हरि ढकालले 2219 मत, कविन्द्र पुर्लाकोटीले 2184 मत ल्याउनु भएको छ। यस्तै विपिन आचार्यले 2126, रमेश प्रसाईले 2123 मत, विराज भक्त श्रेष्ठले 2094, निशा डाङ्गीले 2081 मत, इन्दिरा राणा मगरले 2047 मत, गणेश पराजुलीले 2045 मत, जगदीश खरेलले 2044 मत, पुकार बम 2030 मत, प्रमोद नेउपानेले 1892 मत, एगेमणि नेउपानेले 1869 मत, सस्मित पोखरेलले 1833, राजुनाथ पाण्डेले 1812, रिमा विश्वकर्माले 1810, असीम शाहले 1728, खगेन्द्र सुनारले 1708, राजीव खत्रीले 1701, समीक्षा बासकोटाले 1699, गणेश कार्कीले 1693, जगदीश खरेल दोलखाले 1513, लीमा अधिकारीले 1504, शिशिर श्रेष्ठले 1484, क्रान्ति शिखा धिताले 1479, आशिका तामाङले 1430, सुदीप ढकालले 1429, अनुष्का श्रेष्ठले 1353, रोहन कार्कीले 1022, अर्निको पाण्डेले 912, धनञ्जय रेग्मीले 890 र रामजी यादवले 869 मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको जनाइएको छ। यस्तै राष्ट्रपतिको महाधिवेशनमा पदाधिकारीको लागि चुनावी प्रतिस्पर्धा शुरू भएको छ। केन्द्रीय सदस्यहरूको लागि भएको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै पदाधिकारीको लागि चुनावी प्रतिस्पर्धा शुरू भएको हो। राष्ट्रपतिको विधानमा कुल 19 पदाधिकारी रहने व्यवस्था भए पनि 6 पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा बालेन्द्र शाहलाई चयन गर्ने निश्चित छ। बाँकी रहेका पदहरूमध्ये एक खुल्ला उपसभापति, एक महिला उपसभापति, एक खुल्ला महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि कडा प्रतिस्पर्धा हुँदैछ। अरू पदाधिकारीका लागि समावेशी सिद्धान्तका आधारमा पछि मनोनित गरिने राष्ट्रपतिले जनाएको छ। उपसभापतिमा डाक्टर सोनी मुवाङले र विराज भक्त श्रेष्ठबीच प्रतिस्पर्धा छ। त्यस्तै महिला उपसभापतिमा सोभिता गौतम, इन्दिरा राणा मगर र डाक्टर तुसीमा कार्कीले उम्मेद्वारी दिनु भएको छ। महामन्त्रीको लागि मनिष झा, कविन्द्र पुर्लाकोटी, विपिन आचार्य, रंजु दर्शन, सागर ढकाल, गणेश पराजुली लगायतले दावी गर्नुभएको छ। यस्तै सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असीम शाह, रीमा विश्वकर्मा, ज्वाला संग्रौला लगायत प्रतिस्पर्धामा छनृ

0: तनहुँका दसवटै स्थानीय तहले आगामी आर्थिक वर्ष 83-84 लागि करिब 7,78,26,00,00 बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। जिल्लाका दशमध्ये 8 पालिकाले बुधबार तथा म्याग्दी गाउँपालिका र शुक्ला गण्डक नगरपालिकाले भने असार 8 गते बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरे। जिल्लाका सबै स्थानीय तहले गरी 7,78,26,20,873 बजेट प्रस्तुत गरेका हुन्। त्यसमध्ये ब्यास, शुक्ला गण्डकी, भानु र भीमाद गरी 4 नगरपालिकाले 4,11,93,45,024 र 6 गाउँपालिकाले 3,66,32,32,75,849 बजेट प्रस्तुत गरेका हुन्। सदरमुकाम स्थित ब्यास नगरपालिकाले 1,50,20,01,000 बजेट प्रस्तुत गरे। विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ 4,02,34,000, सामाजिक विकासतर्फ 72,29,91,000, पूर्वाधार विकासतर्फ 26,02,25,000, वातावरण विपदतर्फ 4,87,00,000, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ 42,98,51,000 छुट्याइएको छ। शुक्ला गण्डकी नगरपालिकाले 1,13,54,39,00,000 बजेट प्रस्तुत गरेको छ। उपप्रमुख खुम्बहादुर विकले आयतर्फ संघीय सरकार सशस्त्र अनुदानबाट 49,18,00,000, वित्तीय समानीकरणबाट 12,38,00,000 आमदानी हुने अनुमान गरेको बताउनुभयो। सशस्त्र अनुदानबाट 46,41,00,000, विशेष अनुदानबाट 1,40,00,000, समपूरक अनुदानबाट 1,33,00,000, प्रदेश सरकारबाट वित्तीय समानीकरण 1,93,00,000, राजस्व बाँडफाँडबाट 1,59,00,000, समपूरकबाट 60,00,000, विशेष अनुदानबाट 40,00,000, मालपोतबाट 1,50,00,000 र जनसहभागिताबाट 1,50,00,000 आमदानी हुने अनुमान गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार पूर्वाधार तर्फ 3,91,78,00,000, सामाजिक विकासतर्फ 3,42,00,000, आर्थिक विकासतर्फ 92,57,000, वातावरण विपदतर्फ 92,57,000, सुशासन तथा संस्थागत क्षमतातर्फ 46,28,000, चालू प्रशासनिक खर्च 16,00,00,000, अनिवार्य दायित्वतर्फ 10,00,00,000, राजस्व फिर्तातर्फ 1,00,00,000 र वडागततर्फ 9,00,00,000 विनियोजन गरिएको छ। भानु नगरपालिकाले 84,66,64,00,024 बजेट प्रस्तुत गरेको छ। भीमाद नगरपालिकाले 63,53,00,000 बजेट प्रस्तुत गरेको छ। म्याग्दी गाउँपालिकाले 74,32,78,000 बजेट प्रस्तुत गरेको छ। त्यसमध्ये चालूतर्फ 47,93,00,000 र पुँजीगततर्फ 26,39,45,000 विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो। पोखरा महानगरपालिकामा बेरोजुको चाङ चुलिँदै गएको र वित्तीय सुशासन कमजोर रहेको तथ्य महालेखा परिषदको प्रतिवेदनले सार्वजनिक गरेको छ। काशी जिल्लाकै महानगरमा हालसम्मको कुल बेरोजु 3,59,40,49,000 रूपियाँ पुगेको छ। महालेखा परिषदको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 81-82 प्रतिवेदन अनुसार यस वर्ष मात्रै 21,08,29,000 रूपियाँ बेरोजु थपिएको छ। यो बेरोजु रकम कुल लेखा परीक्षण भएको रकमको 1.39% रहेको प्रतिवेदनमा उल्लेख छ। महानगरले गत वर्षसम्मको बेरोजु मध्ये 12,58,93,000 रूपियाँ मात्र फर्सद गरेको देखिएको छ। 2082/24 गते महानगरपालिकामा भएको आगजनी र तोडफोडका कारण 2,03,39,64,000 रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण नै हुन सकेको छैन। कागजात र श्रेष्ठता नष्ट भएकाले विनियोजनतर्फ 1,90,00,000, धरोटीतर्फ 10,92,00,000 र अन्य कारोबारतर्फ 2,27,00,000 रूपियाँको परीक्षण हुन नसकेको हो। यस वर्ष 15,21,23,76,000 रूपियाँ कारोबार भएकोमा 13,17,84,12,000 रूपियाँको मात्र लेखा परीक्षण गरिएको छ। लेखा परीक्षण गरिएको रकम मध्ये 21,36,21,000 रूपियाँ बेरोजु देखिएकोमा 32,07,000 रूपियाँ तत्कालै फर्सद भएको प्रतिवेदनमा उल्लेख छ। जलविद्युत आयोजनाको हब बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यति बेला विद्युत उत्पादन बढ़न थालेको छ। पर्याप्त पानी अभावमा विद्युत उत्पादनमा कमी आइरहेको, यहाँका विभिन्न आयोजनामा वर्षा लागेसँगै नदी नालामा पानीको बहाव बढ़न थालेपछि विद्युत बढ़न थालेको जनाइएको छ। बेच्छ नगरपालिका एक दलालमा रहेको पहिलो 70 मेगावाट क्षमताको मध्य मर्सेङ्गदी जलविद्युत आयोजना केन्द्रमा पनि विद्युत उत्पादन बढ़ेको जनाइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महावीर स्थित बेनी जुम्सो सड़क खण्डमा पहिरो खस्ता इभी गाड़ीमा पुरेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगंज महानगरपालिका 21 वर्षीय 23 वर्षीय सुहेल मिया रहेको जनाइएको छ। बुधबार राति करिब 8 बजे ढुङ्गा माटोसहितको पहिरो खस्ता नम्बर नखुलेको इभी गाड़ी पुरिएको थियो। घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको गुल्म म्याग्दीबाट खटिएको संयुक्त टोलीले उद्धार कार्य शुरू गरेको थियो। उद्धार टोलीले गाड़ीभित्र च्यापिएका मियालाई निकालेर उपचारको लागि बेनीस्थित प्रदेश अस्पताल पुर्याइएको थियो। उहाँलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। पहिरो कारण बेनी जंक्सन सड़क खण्ड हाल पूर्ण रूपमा अवरूद्ध रहेको बताइएको छ। विगत हिमाली जिल्ला मनाङ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले सीमित जनशक्ति र स्रोत साधनका बावजूद एक वर्षको अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। दुर्गम भूगोल, प्रतिकूल मौसम तथा एकजना मात्र स्थायी कर्मचारीको भरमा सञ्चालन हुँदै आएको शाखाले सेवा विस्तार, पूर्वाधार सुधार र वस्तु विविधीकरण मार्फत उदाहरणीय कार्य सम्पादन गरेको छ। शाखा प्रमुख रामा शंकर कुशवाहाका अनुसार कार्यालय भवन तथा गोदामको मरमत सम्भार, चुइने छाना परिवर्तन तथा कार्यालय परिसरको नियमित सरसफाई गरी कार्य वातावरणमा सुधार ल्याइएको छ। विगतमा दुई प्रकारका चामलको सीमित बिक्री वितरणमा केन्द्रित शाखाले हाल दैनिक उपभोगका 85 प्रकारका खाद्य तथा गैर खाद्य सामग्री बिक्री वितरण गरिरहेको छ। पर्वतको मोदी गाउँपालिका 6 तिलहारका 51 वर्षीय जितबहादुर विकालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले असार 9 गते विकालाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। अदालतले कर्तव्य ज्यान मुद्दामा 25 वर्ष कैद तथा पटकीय अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसला अनुसार विकले 2082 साल कार्तिक 25 गते आफ्नो श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेको जनाइएको छ। घटनापछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। प्राप्त प्रमाण, साक्षीका बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले उहाँलाई दोषी ठहर गरेको हो। मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक विवरण अनुसार विक घटना हुनुभन्दा करिब 2 महिना अघि जबरजस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहनु भएको थियो। उक्त मुद्दामा अदालतले तोकेको 50,000 रूपियाँ धरोटी बुझाउन नसकेपछि उहाँ कारागारमै रहनु भएको थियो। विकी श्रीमती सीता विकले नै कार्तिक 24 गते धरोटी रकम बुझाएर उहाँलाई कारागारबाट छुटाउनु भएको थियो। तर कारागारबाट छुटेको भोलिपल्ट अर्थात कार्तिक 25 गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा उहाँ पुनः पक्राउ पर्नु भएको थियो। घटनापछि मृतकी बुहारी शर्मिला भिकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहारी दिनुभएको थियो। सोही जाहारीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढ़ाएको थियो। अनुसन्धानबाट संकलित प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। गैराती देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी, मधेसका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। भेनेजुएलामा एक मिनटको अन्तरालमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएको 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराकास सहित ला गोइरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा धेरै भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएको बीबीसीले उल्लेख गरेको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुल्ला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ। फिफा विश्वकप फुटबलमा गैराती सम्पन्न खेलमा समूह ईका इक्वेडर र आइभरी कोस्ट विजयी भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। चार पटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाओलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 पराजित गरेको थियो। लगातार दुई जितपछि जर्मनीले 6 अंक जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गरिसकेको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै अन्तिम 16 पुगेका हुन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। खेलको दोस्रो मिनटमै लेरिया सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएको जनाइएको छ। तर नवौं मिनटमा निल्सन एंगुलोले बराबरी गोल फर्काएको जनाएको छ। त्यसपछि खेलको 77 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएको जनाएको छ। अर्को खेलमा आइभरी कोस्टले कुराकाओलाई 2-1 हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्यो। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेको जनाएको छ। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6 अंक जोडेका छन्। अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा स्वीडेनसँग 1-1 गोलको बराबरी खेल्दै जापान फिफा विश्वकप 2026 नकआउट चरण अन्तिम 32 प्रवेश गरेको छ। समूह चरणको यस महत्वपूर्ण खेलबाट 1 अंक जोड्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो। जापानका लागि यो बराबरी खेल्ने अर्को चरण पुग्न पर्याप्त रह्यो। खेलको 56 मिनटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाएको जनाएको छ। नकआउट चरणको यात्रा सुनिश्चित गर्न यो गोल जापानको लागि निकै महत्वपूर्ण साबित भयो। लमजुङको मर्सिङटी गाउँपालिकाले पालिकाभित्रका 26 खेलाड़ीलाई खेल सामग्रीसहित सम्मान गरेको छ। खेलकुद क्षेत्रको विकास तथा खेलाड़ीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेलाड़ीलाई सम्मान गरेको हो। गाउँपालिकाको आर्थिक वर्ष 82-83 स्वीकृत नीति कार्यक्रम तथा बजेट अन्तर्गत आयोजित फुटबल तथा भलिबल खेलाड़ी सम्मान तथा प्रोत्साहन कार्यक्रम गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले खेलाड़ीलाई सम्मान गर्नुभएको हो। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-067-13-425।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय पहिरो बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
11: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
10: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
11: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
11: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
11: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
11: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ,
10: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
11: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175 98 5603175।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0 5614 1194, मोबाइल 98 5602630।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
17: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड, हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा
18: विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्ची को लगी चाहिए संपूर्ण सामग्री विशेष छूट को साथ उपलब्ध कराइन
8: रस्तु बेबीलैंड शुक्ला गंडकी चार दुले गौड़ा
18: मोबाइल 9856055770।
19: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
20: किन आमा के भएर
19: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
20: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
19: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
20: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भव
19: मोबाइल 9856043952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658590511।
6: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268027 र 9864453031।
10: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी दिदी, त्यो गरेले त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
14: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658570225, मोबाइल 9856338 9481356558।
17: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर,
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
17: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिए उपचारको लागि अनुरोध गर्दछौ।
17: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
18: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
19: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
19: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
19: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
19: 3.4 3.59 GPA प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
18: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
19: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
19: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
20: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
21: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
22: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
20: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया, फोन 0665714142, मोबाइल 9560231128 र 9462614726।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
23: सम्पर्क 0654142121, मोबाइल 9850635921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: हजुर दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: मारी जाने हो।
24: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार। कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतादीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल असार महिनाको 12 र तेस्रो कुरा भएर सुसम्म 2026 जुन 26 तारिक सम्म 1948 नेपालसम्म 1146 सूर्यदेवी अनि 5:10 पाउने सुरस्त साँझ 7:04 पाउनेछ। आज ज्येष्ठ शुक्ल पक्ष द्वादश तिथि विश्व लागु पदार्थ औषधको सर्वविधताको दिवस कार्यक्रम सुरक्षा दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय ध्वनि विभिन्न मंगल ध्वनिहरू सुन्नुभयो। 5:25 अभिन्न भक्ति गीत संगीतहरू 5:25 5:50 शुक्लानन्दकी समाचार 6:30 चाहेका जतिदेखि 7:00 नेपाली बनासाथ प्रदेश 7:20 शुक्लानन्दकी समाचार 7:20 7:45 राष्ट्रिय गीत संगीतहरू 7:45 8:00 राष्ट्रिय गीत संगीतहरू 9:15 नेपाल खबर 9:15 गाम्बेसीको भाका 10:10 शुक्ला गण्डकी समाचार 10:15 शुक्ला गण्डकी 12:15 नेपाल खबर 12:15 1:00 भिन्न पक्ष संगीतहरू 1:00 लुकी संगीतहरू 2:00 3:00 विभिन्न गीत संगीतहरू 3:00 3:15 नेपाल खबर 3:15 4:00 विभिन्न फिल्मी गीत संगीतहरू 4:00 5:00 आधुनिक गीत संगीतहरू 5:00 5:15 शुक्ला गण्डकी समाचार 5:15 6:00 नेपाल गीत संगीतहरू 6:00 7:00 नेपाल दर्पण 6:30 7:00 विभिन्न भाषाभाषी गीत संगीतहरू 7:00 7:30 शुक्ला गण्डकी समाचार 7:30 8:00 गीत संगीतहरू 8:00 8:30 नेपाली भाषा कार्यक्रम 8:00 9:00 विभिन्न नेपाली सेवाको साँझ पख 9:00 10:00 सुति सम्बेक 10:00 10:00 शुक्ला गण्डकी समाचार 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुर्याउने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यसपछि आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी हे जानकारी पश्चात पनि अपारो राई तपाईँको राशिफलको राशिफल सुरत गर्नु मेष राशिबाट मेष राशिमा चेचो लाली व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर अनुभूति हुनेछ। स्वास्थ्यका लागि हार्दिहारमा सजग रहनुहोला। गोप्य सूचना बाहिरिनाले कामहरू दोहोऱ्याउनु पर्ला। स्थिति आउन सक्छ। काम समाचार दोस्याउँदा शुभचिन्तक गरेर साथ दिनेछन् भने सिताएको कामहरू तत्काल सम्पादन हुनेछन्। अप्ठ्यारो परिस्थितिमा पनि केही कामहरू बिग्रनेछन्। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। प्रेम रमताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ भने सरिष्ठ खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता दिनुहुनेछ भने व्यापार प्रणाली मनोज्ञ लाभ हुनेछ। व्यवसायले व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्न पनि सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आदित्य पूर्ण सम्मान प्राप्त हुनेछ। दिन रमाइलो रहनेछ। मिथुन राशिमा सकेको गङ्ग छकेको हस्तज्ञहरू प्रतिस्पर्धामा उत्रनेछन् भने इच्छा गर्ने या खानेछन्। सोझोपनको फाइदा अरूले उठाउन सक्छ। परिस्थिति आकस्मिक खर्च बढाउनेछ भने आफ्नो सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा चुनौती छिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ। कर्कट राशि शुभचिन्तकहरूले साथ दिनेछन् भने लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ भने सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। पर्यटक गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो हुने काम प्रारम्भ हुनेछ भने फाइदाको स्रोत पहिलाउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। सिंहराशिमा टाटी टुटे पर्यटन गर्दा विश्वास नलागेको कामहरू समेत बन्न सक्छ। बाहिरी कामहरू छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनु पर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नु पर्ने देखिन्छ। बगैँचा फुलबाटी र घरको सजा सजावटमा समय बित्नेछ भने टाटी आफन्तहरू र साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोऱ्याएर पर्यटन गर्दा लक्ष्य प्राप्त हुनेछ। कन्या राशि कन्या राशिमा टोपेको सहर थापेको स्थिति बसेर गएको कामहरू रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ भने व्यापारमा राम्रो पर्फ मार्ने समय छ। छोटो समयमा राम्रो उपलब्धि हासिल हात लागि हुनेछ भने रोकिएका कामहरू बन्नेछन्। जिम्मेवारी समेत पर्नेछ भने दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि मनोज्ञ फाइदा उठाउन सकिनेछ। तुला राशि
प्रार्थनामा शरीर रुधेर दाँती दुधे त्यहाँमा राम्रो शुरूआत हुनेछ तर अन्त्यमा सुस्वस्थ नतिजा नाम्न सक्छ। धेरै बोल्दा गोपनीयता बाहिर सक्छ भने विभिन्न अवसरहरू प्राप्त हुनेछन् र कामहरू पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समयले प्रयास गर्नुहोला। शुभ चिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। पर्यटन गर्दा प्रतीक्षा गरेको कामहरू गर्न सक्छ। वृषिकमय रहनेछ। जीवन शैली व्यस्त रहनेछ भने प्रतिष्ठित कामहरू गर्दै नाम बदाम कमाउने बेला छ। विश्वरीयका आफ्नोसँग भेटघाट हुनेछ तर लोकाचारका लागि फजुल खर्च गर्न सक्छ। सुमन्दका लागि विशेष ध्यान पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सहयोग रहनु होला। अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ। धनराशि धनराशि माग्छ यो भविष्य धर्का जब खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। त्यो योजनाका लागि ऋण लिन समय सबै अवसरको खोजीमा केही दौडदौड गर्नु पर्ला। तपाईँ उपलब्धिमूलक यात्रा गर्ने प्रकुराहरू हुन सक्छ तर छिमेकमा केही असमझदारीहरू देखिए पनि टाढाका साथीभाइसँग आफ्नो पनि शुभ चिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्ज र बढे पनि धन प्राप्त हुनेछ। मकर राशि मार्क्सै भोज केको केको लागि दैनिक आवश्यकताहरू पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी गर्नाले उत्साह जाग्नेछ तर व्यवसायमा सोचेको फाइदा नहुन सक्छ। अरूका लागि बुद्धि खर्च नपर्ने देखिन्छ। पर्दर शक्तिबारे पाएर समस्या निर्माण गर्न सक्छ। सानातिना काममै अल्झिनु पर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। मेहनत गर्दा नियमित कामहरू काम भने सम्पादन हुनेछ। कुम्भ राशि कुम्भ राशिमा आक्षय गुगेको शाशी सुशेष शोध अवसर प्राप्त भए पनि विश्वमा काम गर्ने बानीले चुनौती निर्धारण सक्छ। मेहनत गर्दा कामहरू प्रारम्भ हुनेछन् तर प्रशस्त दाम भने हात लागिन हुन सक्छ। मेहनती व्यावसायिक चुनौतीहरू बन्छाया हुन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वास्थ्यका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा टेक्नुपर्ने हुन सक्छ। अन्तिममा मिन राशि मिन राशिमा आक्षय दिदो छ झाँगिया दिदो छ मेहनत परे पनि भाग्यले राम्रो अवसर दिनुहुनेछ। चुनौतीहरू स्वतः पछि हट्नेछन् भने अवसर तथा सफलताले पछि हुनेछ। टाढा एकता मित्र गर्न नजिकिन लेखन प्रसन्न रहनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यकता सहयोगहरू साथ पाइनेछ भने अभाव गर्नुका साथै नामदाम नाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। राशिफलमा जस्तो भने तपाईँले भाग्यभन्द गर्न विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुख दिनुहोस्। तपाईँको आजको राशिफल पछि नाम पार्नु रहेको छ। जन्मदिनको शुभकामना।

आज मेरो 2000 राशि साल असार महिना बाह्र गति शुक्र भएर तब दस जन्मदिन परिवार तब दस जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण जन्मदिनका हार्दिक शुभकामना गर्दछौ। तपाईँको सुझाव केही रहेको छ तपाईँको प्रगतिको हार्दिक मनोलाई शुभकामना व्यक्त गर्दछौँ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनोलाई शुभकामना व्यक्त गर्दछौँ। तपाईँलाई शालि गुरु तपाईँले ख्याएको काम प्राप्त होस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनोलाई शुभकामना व्यक्त गर्दछौ। यता विश्वविद्या दाजुभाइ साथी सँगै आफ्ना पुस्तक जस्तो जन्मदिन परेको छ। हामीले कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको नम्बरमा कार्यक्रममा प्रस्तुत गर्नुहोला।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
10: शुद्ध सुन तथा चाँदीका गरगहना,
5: छापावाला सुन चाँदीका गरगहना,
10: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161069, 9807625239।
10: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोगु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोगु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको छ?
1: कटिहाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
0: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303624।

0: सुन, होमवर्क देखाउ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694543।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 9856062676।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही अल्मुनियम, अब यूपीबीसीको साथमा।
9: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0065414411, मोबाइल 9560-22938 र 9908-22938।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
8: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
8: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
11: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
11: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948484000।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
11: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
16: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
18: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
19: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्प पोस्ट चोक।
18: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
20: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
21: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
22: ओमकार,
21: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
22: ओमकार,
21: अनि घरमा पूजा सामग्री पनि छैन भने
22: ओमकार।
21: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
22: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
21: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508334।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हाम्रो यो हिलो पारेर धान रोप्दाखेरि जति उत्पादन दिन्छ कुनै धान मानव सावित्री 5 मेट्रिक टन दिन्छ भने त्यही धान चाहिँ गहुँ छोडे जस्तै लाइनमा छोडेर त्यसपछि उत्पादन गर्यो भने त्यो पनि 4.5-5 मेट्रिक टन दिन्छन्। त्यसै कारणले किसान दाजुभाइले यो आफ्नो एउटा धारणा चेन्ज गर्नु पर्यो। त्यसपछि यो मौसम के भन्छ मनसुन र धानको जहाँसम्म सम्बन्ध हेर्ने हो भने यिनीहरू एक आपसमा एकअर्काका पूरक हुन्। एकअर्का मनसुन राम्रो भयो भने धान उत्पादनमा वृद्धि हुने देखिन्छ। मनसुन कमजोर भयो भने धान उत्पादनमा नकारात्मक असर पर्न सक्छन्, देशकै उत्पादन उत्पादकत्व घट्न सक्छन् र यसले हाम्रो खाद्य सम्प्रभुतालाई नराम्रो प्रभाव पार्न सक्छ।
4: तपाईँले भने जस्तै मनसुन कमजोर भयो भने यसै पनि पानी कम पर्ला, धानको चाहिँ उत्पादन र उत्पादकत्व समग्रमा चाहिँ असर पार्ला। कहिलेकाहीँ ठाउँ विशेष अनपेक्षित वर्षा बाढी डुबान तराई मधेसमा चाहिँ माथि पहाड़मा परेको पानी पुगेर पनि डुबान ल्याउने समस्याहरू पनि हुन्छन्। त्यस्तो अवस्थामा पनि किसानले खेती गर्नुपर्ने छ। हामीले सुक्खा जातहरू त्यसै गरी केही सदैवदेखि चलिरहेका जातहरूको चाहिँ चर्चा गर्यौं। त्यस्तो विशेष केही डुबान पनि हुने फरक छ नि यो खेती पद्धतिमा, यस्तो कुरा पनि केही ध्यान दिनुपर्ने छ कि किसानहरू
3: जहाँ चाहे किसानको डुबानको खेत छन्, जहाँ डुबानको सम्भावना छन्, नदीको खेतमा नदीको नजिक खेत छन्, त्यस्ता ठाउँमा किसान दाजुभाइले धानको बिउ चाहे छनौट गर्दाखेरि नयाँ किसिमका जातहरू हामीले निकालेका छौं। जस्तै स्वर्ण सबवन, सावा मनसोली सबवन, गंगा सागर एक, गंगा सागर दुई, सेहराङ सबवन, यो 5 वटा जात छन्। त्यसै गरी बहुगुनी 1, बहुगुनी 2 धानका नयाँ जात छन्। त्यसै गरी सुखा धान 6, यी 6-7 वटा जात यस्ता छन् जो चाहिँ पानी पर्दाखेरि यदि धान सामान्य धान केही हुन्छ भने डुबानमा पर्यो भने 4-5 दिन डुबान भयो भने त्यो कुहेर जान्छ, गलेर जान्छ। तर यी धानका जातहरू चाहिँ डुबान हुँदाखेरि 14 दिनसम्म डुबान भित्र पानीमा बसेर पनि यिनीहरू के हुन्छ भने फेरि नयाँ गाँझ निस्कने हुन्छन्। त्यसै कारणले यो त्यस्ता ठाउँहरू जहाँ चाहिँ डुबानको सम्भावित क्षेत्र छन् अथवा डुबान हुन सक्ने आकलन गरिएको छ त्यो ठाउँहरूमा यी धानका जातहरू लगाउन सक्नुहुन्छ भने राम्रो उत्पादन लिन सकिन्छ। जबकि अन्य धानका जात लगाउनुहुन्छ भने त्यसबाट उत्पादन राम्रो हुँदैन, त्यो सुकेर जान्छ, मरेर जान्छ।
4: डाक्टर कुसुवाज्यू, तपाईँले भने जस्तै किसानका लागि चाहे मनसुनै नहोस्, पानी नै नपरोस्, चाहे अलि धेरै पानी परेर डुबानै होस्, ठ्याक्क त्यो दुई मौसमलाई चाहिँ अनुकूल हुने गरी एडजस्ट गर्ने गरी त्यस्तो धान बालीको जात बिउ अहिले उपलब्ध होला कि नहोला?
3: यसको बिउ त हामीसँग छ, जस्तै बहुगुनी 2 बिउ छ, सुक्खा धान 6 बिउ थोरै मात्रामा छन् होइन। केही यस्ता जातहरू छन् हामीसँग जस्तै बहुगुनी 1, बहुगुनी 2, सुक्खा धान 6। यी जातहरू सुक्खा होस् या खडेरी होस्, के भन्छ सुक्खा होस् या डुबान होस्, दुवैमा उत्केर प्रभावकारी छ। यी जातहरूमा दुई किसिमका जिन छन्, एउटा सुक्खा सहन सक्ने जिन छन् र अर्को चाहिँ डुबान सहन सक्ने जिन छन्। यी जातहरू लगायो भने किसानको त्यस्ता खेतहरू छन् जो एकैचोटि बाढी आएर डुबाउने 7 दिनसम्म त्यसपछि सुक्खा भइदिने त्यस्ता खेत छ भने उहाँहरूले खोजेर यी धानका जातहरू लगाउनु पर्छ। यी धानका जातहरूका बिउहरू हाम्रा कृषि अनुसन्धान केन्द्रहरूमा पाइन्छ। सिड कम्पनीहरू, विभिन्न किसिमका फार्मर्स ग्रुपहरू छन्, किसानका समूहहरू छन् जसले बिउ उत्पादन गर्ने गर्छन्, त्यहाँ पाइन्छन्। त्यसै गरी जसलाई थाहा छैन उहाँहरूले आफ्नो सम्बन्धितको नगरपालिका वाडा कार्यालयमा कृषि शाखा हेर्ने व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूले त्यो बिउ पाउन सक्नुहुन्छ।
4: त्यो समय अझै पनि बाँकी छ कि अब आगौं वर्षका लागि चाहिँ पूर्व तयारी गर्ने हो?
3: यो समय अझै पनि बाँकी छन्, यहाँहरूले आफ्नो पाएको पर्ने ठाउँमा गएर सम्पर्क गरेर बिउ लिन सक्नुहुन्छ।
4: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा धान बालीका विज्ञ एवं राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवा हामीसँग हुनुहुन्छ। खास गरी राष्ट्रिय धान दिवस रोपाई महोत्सव असार 15 नजिकमा हामीले आज प्रमुख बाली धान यसको चाहिँ खेती र किसानले मौसमलाई पनि ध्यान दिएर कसरी खेती पद्धति गर्ने भन्ने विषयमा चर्चा गरिरहेका छौं। खास गरी सिंचाईको सुविधा भएका ठाउँमा धान खेती अलि सहज होला, सुविधा नभएका ठाउँमा चाहिँ आकाशी पानीकै भरमा चाहिँ खेती गर्नुपर्ने हुन्छ। खास गरी यो पानी व्यवस्थापन आकाशकै पानी कुर्नुपर्ने ठाउँहरूमा चाहिँ अलि कसो गरी सहज रूपमा चाहिँ खेती अभ्यास गर्न सकिएला?
3: नेपालको करिब 49% भूभाग अझै पनि रेनफेड सिस्टममा आधारित छ, अर्थात वर्षातको पानीको भरमा धान खेती गर्ने गरिन्छ। 49% भूभाग भनेको धेरै ठूलो भूभाग हो। यस्तो भूभागहरूमा प्रायः जस्तै पहाड़को जुन फाँटहरू हुन्छन् त्यसमा पहिलेदेखि नै घैया धानका जातहरू लगाउने गरिन्छ। त्यसै गरी जहाँ चाहिँ पानीको बर्सातको भरमा मात्र पानी गरिन्छ र सामान्य सिँचाइको सुविधा छन् त्यहाँ त नयाँ यो के हाम्रो सामान्य धानका जातहरू लगाउने नै भयो। तर आउने दिनमा चाहिँ यो जुन यहाँ सुक्खा रेनफेड फार्मिङको मैले जुन कुरा गरेँ, सुक्खा बर्सातको आधारमा खेती हुने ठाउँको कुरा गरे, त्यो ठाउँमा इरेटिक रेनफल प्याटर्न देखिएको छ क्लाइमेट चेन्जको जलवायु परिवर्तनको कारणले। त्यसै कारणले इरेटिक रेनफल फल प्याटर्न भनेको एकैचोटि कहिले आडी घोप्टे पानी पर्ने, धेरै पानी पर्दिने, कहिले पानी नपर्ने, कहिले थोरै पर्ने, यस्तो प्याटर्न देखिएको छ जुन धान बालीको लागि त्यति राम्रो होइन। नर्मल किसिमको पानी सक्नु पर्यो, सबै अलि थोरै थोरै पानी पर्यो भने धान बालीलाई राम्रो हुन्छ वृद्धि विकासको लागि। तर जुन इरेटिक रेनफल प्याटर्न छ त्यसले धान बालीलाई राम्रो सघाइरहेको छैन। त्यसै कारणले आउने दिनमा किसान अलिकति बढ़ी जागरूक हुन जरूरी छ, सचेत हुन जरूरी छ। यदि उहाँहरूले पहिलेकै परम्परा जस्तो खेतीमा गरेर छोडिदिनुहुन्छ भने धानमा फूल नफुल्ने, विभिन्न रोग किरा लाग्ने, पोकटा दाना हुने, यस्ता समस्या व्यापक रूपमा देखिन सक्छन्। त्यसै कारणले सरकारले जुन उन्मोचित जातहरूको सिफारिश गरेको छ, जुन नयाँ जातहरूको बारेमा डिस्क्रिप्सन गरेको छ, कहाँ लगाउनु पर्ने हो, कुन सिफारिस क्षेत्रको लागि कुन धानको जात सिफारिस गरिएको छ, त्यो ठाउँमा मात्र धान लगायो भने धेरै हदसम्म यो बर्सात आधारित खेती पनि राम्रो हुन सक्छ।
4: भनेको यस्तै समस्या चाहिँ अहिलेको चैते धान बालीमा किसानले चाहिँ खेप्नु पर्यो नेक ब्लास्ट भनेर, किसानहरूले ध्यान नपुर्याउँदाखेरि त्यस्तो समस्या आइपरेको हो कि अथवा पुर्याउँदा पुर्याउँदै पनि यस्ता समस्याहरू दोहोरिन्छन्?
3: जस्तै यसपालि हामीले नुवाकोट त्यसै गरी धादिङमा के हेर्यो भने किसानले को हजारौं बिघा खेतहरू चाहे नेक ब्लास्टले मरुवा रोगले सखाप भएको छन्। यसको मुख्य कारण के हो भने 1966 नेपालले CH45 नामको एउटा जात उन्मोचन गरेको थियो। त्यो जात अहिलेसम्म धादिङका किसानहरूले लगाइरहेको हामीले भेटायौं र यस्ता पुरानो जात जुन जातलाई सरकारले पहिले नै डिनोटिफाई गरिसकेको छ त्यो जातको बिउ अनौपचारिक रूपमा एक अर्कालाई दिँदै राख्दै यिनीहरूले लगाउँदै गर्यो। त्यस कारणले गर्दा यसपालि के भयो भने वर्षात भइदियो, 25-30 डिग्री टेम्परेचर र हाई ह्युमिडिटी छ, अर्थात वायुमा यो पानीको आर्द्रता बढ़ी छ भने त्यो बेला चाहिँ नेक ब्लास्ट धेरै चारो चाहिँ फैल्ने गर्छन् र त्यस्तै वातावरण धादिङमा देखियो, तराई के भन्छ पहाड़का अन्य ठाउँमा देखियो, जसले गर्दा के भयो भने यो नेक ब्लास्ट व्यापक ठूलो समस्याको रूपमा बन्न गयो र ठूलै क्षति भएको छ। त्यसकारणले किसान दाजुभाइले अलि सचेतना नअपनाउँदा भएको हो, जात छनौटमा सचेतना अपनाउनु भएन, 50 वर्ष पुरानो जात लगाउनु भयो। प्रत्येक चीजको आयु हुने गर्छ, जसरी मानिसको आयु छ त्यसरी धानका जातहरू पनि 15-20 वर्ष हुन्छ, तर केही जाति यस्ता हुन्छन् जो लामो समयसम्म टिक्ने गर्छन्। आउने दिनमा यहाँहरूले चाहिँ धानको जात लगाउँदाखेरि छनौट गर्दाखेरि ध्यान दिनुहोला, चैतेको सिजनमा चैतेकी जात लगाउनु पर्यो, नयाँ जात लगाउनु पर्यो, सरकारले सिफारिश गरेको जात लगाउनु पर्यो, त्यसपछि यो समस्या आउँदैन।
4: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ।
3: बर्खे धान बालीमा पनि अहिले चाहिँ मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ त्यो समस्यासँग जुझ्नलाई, चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिश गरेका धानका जातहरू सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने, डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढ़ी हुन्छ। परम्परागत धानका जातहरू लगाउँछन्, लोकल जातहरूमा लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढी हुन्छ।
5: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभावबारे गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पायो।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ। पानी नपरेको हुँदा कतिपय किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ, तर पानी छैन, बेलैमा रोप्न नसक्ने अवस्थामा बिरुवा बुढो हुन्छ। यस्तो बेला किसानले के गर्ने? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
2: यदि किसान दाजुभाइले जेष्ठ 15 अथवा जेष्ठको लास्टमा बिउ छर्नु भएको छ र अहिले बिउ रोप्ने बेला भएको छ भने त्यो बिउ अहिले पानी परेन अथवा खेतमा सिँचाइको अभाव छ, कुनै कारणले खेत सिंचित हुन सकेन भने त्यो बिउलाई 10 दिनसम्म राख्नुहोस्। त्यसपछि पानी पर्छ अथवा सिँचाइको कुनै सुविधा हुन्छ, पम्पिङ सेट अथवा अन्य कुनै आधार छ भने त्यसपछि मात्र खेती गर्दा राम्रो हुन्छ। यहाँ के हुन्छ भने यदि 20-25 दिनको बेर्नाभन्दा अलिक पुरानो बेर्ना रोप्नुहुन्छ भने गाँझ कम आउने हुन्छन्। गाँझ कम आउँदाखेरि बाला कम आउँछ, बाला कम आउँदा उत्पादन घट्ने हुन्छन्। तर 20-25 दिन पछिको बेर्ना 30-35 दिनसम्म पनि रोप्दाखेरि खासै ठूलो प्रभाव पर्दैन। पछि पानी पर्यो, म्यानेजमेन्ट अरू व्यवस्थापनहरू अलि राम्रो गर्यो भने त्यहाँबाट पनि हामी राम्रो उत्पादन लिन सक्छौ।
3: बिउ नै प्रयोग गर्न सकिएन, त्यो 40-45 दिन कट्यो भने चाहिँ के विकल्पमा जाने?
2: 40-45 दिन बिउ कट्यो भने त्यसपछि यहाँले धान रोप्नुहुन्छ भने गाँझ कम आउँछ, उत्पादन कम आउँछ। यदि यहाँसँग बिउ छ, अरू पनि बिउ छ भने 20-25 दिनको बेर्ना रोप्ने प्रयास गर्नुहोस् फेरि खसालेर। बिउ छैन, केही विकल्प छैन, छिमेकीहरूसँग पनि बिउ लिन सकिएन भने त्यही बेर्नालाई रोप्ने,
3: त्यसरी चाहिँ धान रोपाई गर्न सकिन्छ। त्यही ठाउँमा चाहिँ अर्को विधिहरू अथवा छरुवा विधि भने जस्तै त्यस्ता कुराहरू गर्न सकिन्छ कि सकिँदैन भइरहेको बिउलाई चाहिँ नरोपेर?
2: अहिले चाहिँ छरुवा विधि विभिन्न ठाउँमा अभ्यास पनि गर्ने गरिएको छ र छरुवा विधिले राम्रो उत्पादन दिइरहेको छ। मेसिनद्वारा छर्यो भने झन कम मेहनतले धेरै उत्पादन लिन सकिन्छ, इनपुट कम लाग्ने गर्छन् र प्रोडक्सन कोस्ट कम लागेपछि हाम्रो मुनाफा बढी हुन जान्छन्। छरुवा विधि बाहेक एउटा के छ भने यहाँले ड्राई अल्टरनेट वेटिङ एण्ड ड्राइङ विधि छन्, जसमा के हुन्छ भने यहाँले धान कुनै व्यक्तिले धान लगाउनुहुन्छ, धान लगाएको 10-15 दिनसम्म छोडिदिनुहोस् र हे आफ्नो किसानलाई थाहा हुन्छ मेरो माटोमा चिस्यानको मात्रा छ कि छैन। जब चिस्यानको मात्रा धेरै घट्छ फेरि सिँचाइ गर्नुहोस्, फेरि 10 दिन छोडिदिने, 1 हप्ता 15 दिनसम्म छोडिदिने, फेरि 15 दिनपछि सिँचाइ गर्ने। अनि यसरी गर्दा पनि हामी अल्टरनेट वेटिङ एण्ड ड्राइङ भन्ने गर्छौँ, यसरी गर्दा पनि हामी धान उत्पादन गर्न सक्छौँ। तर एउटा हाम्रो सबभन्दा ठूलो समस्या के छ भने हामी पहिलेदेखि नै हाम्रो सोच बनेको छ धेरै पानी चाहिन्छ धानको लागि, अनि हामी डराउने गर्छौँ पानी भएन भने धान हुँदैन, तर त्यस्तो कुरा होइन। अहिले थोरै पानीमा पनि धान राम्रोसँग उत्पादन लिन सकिन्छ, त्यस्ता मेथडहरू तरिकाहरू छन् हामीसँग।
3: पानीको उपलब्धतालाई नै कसरी चाहिँ अलि प्रभावकारी व्यवस्थापन गर्न सकिएला त?
2: त्यही त मैले पानीको थोरै पानी छ भने तलाउ पोखरी अथवा कहीँ केही छ भने त्यस्तो ठाउँमा स्टोर गर्ने, भण्डारण गर्ने र प्रत्येक 15 दिनमा खेतको स्थिति हेरेर, माटोको स्थिति हेरेर बोटको पात बेरिन थाल्यो भने बुझ्नुपर्छ कि अब पानीको यसमा घटिसक्यो धानमा, होइन त्यसपछि सिँचाइ गरिदिने। फेरि सामान्य धेरै डुबान हुने गरी होइन, खेत भिज्ने गरी, राम्रोसँग भिज्ने गरी सिँचाइ गर्ने, फेरि 10 दिन छोड्ने, फेरि सिँचाइ गर्ने। यसले गर्दा के हुन्छ भने थोरै पानीबाट पनि हामीले धानको राम्रो उब्जाउन सक्छौ। त्यसै गरी यदि छरुवा धान खेती गर्नुहुन्छ भने गहुँ जस्तै धान छर्ने र धान छरिसकेपछि के त्यसमा विभिन्न किसिमका यो झारपातहरू हुने सम्भावना बढी हुन्छ। यदि सकिन्छ भने हातैले झारपात उखेल्ने, सकिँदैन भने अहिले थुप्रै किसिमका पेटिला क्लोर त्यसै गरी बुटा क्लोर जस्ता विषादीहरू पाइन्छ, त्यो छर्न सकिन्छ। र त्यसपछि त्यस्ता जुन छरुवा धान हुन्छ पानीको यदि सिँचाइको सुविधा छ भने सिँचाइ गरिदिने, सिँचाइको सुविधा छैन भने छोडिदिने, केही समयपछि आफै चाहे वर्षा हुन्छ र त्यसले चाहे त्यो धानलाई राम्रो बढ्न र हुर्कन सहयोग गर्न सक्छ।
3: हो, धान बालीसँग सँगसँगै जोडिने भनेको मल हो। मलमा पनि रासायनिक मलको व्यवस्थापनका कुराहरू पनि हुन्छन्। तपाईँले भने जस्तै उन्नत हाइब्रिड जातका लागि पर्याप्त मात्रामा जुन सिफारिस मात्राको चाहिँ रासायनिक मल त्यसको चाहिँ सन्तुलित प्रयोग चाहिँ आवश्यक छ। पानी कम परेको अवस्थामा रासायनिक मल प्रयोग गर्दाखेरि केही त्यस्तो सावधानी अपनाउनु पर्छ किसानहरूले?
2: थोरै पानी पर्छन् अर्थात् जमिनमा चिस्यान छैन भने रासायनिक मल हाल्नु हुँदैन, रासायनिक मलले कामै गर्दैन होइन। अनि काम नगरेपछि के हुन्छन् भने त्यो रासायनिक मल फजुल खर्च हुन जान्छ, त्यसमा लगानी लाग्न जान्छन्। त्यसै कारणले खेतमा कुनै पनि रासायनिक मल हाल्नुहुन्छ भने खेतमा चिस्यानको मात्रा हुन जरुरी छ। र त्यसपछि मैले एउटा अर्को कुरा के भन्न चाहे भने जति कम्पोस्ट मलहरू अर्ग्यानिक मलहरू यदि खेतमा राखिन्छ त्यति नै त्यसमा चिस्यान अडिने सम्भावना बढी हुन्छ। त्यसै कारणले यो सुक्खा प्रभावित ठाउँमा सकिन्छ भने कम्पोस्ट मल माटोमा मिलाउने, जसले गर्दा थोरै वर्षा हुँदा पनि त्यसले माटोले चिस्यान पानी चाहे राखिराखोस्, चिस्यान कायम राखिराखोस्।
3: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा, खास गरी रासायनिक मल यसको चाहिँ सन्तुलित प्रयोग अन्तर्गत हामीले चर्चा चाहिँ गर्दैछौ। धान बालीका लागि सन्तुलित मल आवश्यक छ र सकिन्छ भने कम्पोस्ट मल अलि प्रयोग गर्दाखेरि त्यसले चिस्यानलाई पनि फाइदा गर्छ भनेर उहाँले जोड्नु भएको छ। यो प्राङ्गारिक मल हरियो मल चाहिँ कुरा हामी चर्चा गर्छौ, यो सुक्खा अवस्थाको मौसम हुँदाखेरि यसले कसरी चाहिँ असर कम गर्छ?
2: प्राङ्गारिक मल कम्पोस्ट मलले जब यिनीहरूमा थुप्रै अर्ग्यानिक कार्बनहरू हुन्छन्, त्यसपछि अन्य रासायनिक तत्त्वहरू हुन्छन्, जब माटोमा यिनीहरू मिस्छन् त्यसपछि माटोको संरचनालाई फरक पार्छन्। र यिनीहरूले के गर्छन् भने जब वर्षा हुन्छ अथवा सिँचाइ गर्नुहुन्छ त्यसपछि सामान्य माटोभन्दा अर्ग्यानिक मल र प्राङ्गारिक मलमा बढिराखेको माटो जुन हुन्छ त्यसले पानीलाई शोषेर राख्छ, एब्जर्ब गरेर राख्छ, जसले गर्दाखेरि के हुन्छ जुन पानी सामान्य खेतमा चार दिन पाँच दिन टिक्छ एकचोटि सिँचाइ गरिसकेपछि अथवा वर्षा भइसकेपछि, अर्ग्यानिक मल फर्टिलाइजरहरू बढी अर्ग्यानिक फर्टिलाइजर अथवा कम्पोस्ट परिराखेको खेतमा चाहिँ त्यो चाहिँ दस दिनसम्म पानी चिस्यान रहिरहन्छ। यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ।
3: हो, तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन जस्तो छैन, बेला बखत चाहिँ कमजोर छ, मुख्य क्षेत्र मधेश पोहोर पनि सुक्खाग्रस्त भयो, यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक असन्तुलनका घटना चक्रहरू विपद खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनुपर्छ भन्ने कुरा सुरुवातमा जोड्नुभयो। त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ?
2: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर सालभन्दा यो वर्षमा अलि बढी समस्या देखिने आकलन गरिएको छ र यो समस्या विकराल हुन सक्छ। यो नेपालमा मात्र होइन, विश्वका धेरै भूभागहरूमा, नेपाल भारत पाकिस्तान यस्ता देशहरूमा। त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू, सुक्खामा पनि सुक्खा तीन सबभन्दा राम्रो देखिएको छ, मसिनो दाना छ, सहन सक्छन्। हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन्। पश्चिम नेपालतिर जानुहुन्छ भने सर्जु 52 छ, राधा 12 छ, त्यसै गरी यहाँ बहुगुणी धान छन्, 1-2 छन्। यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस्। बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस्। त्यसपछि यदि यस्ता बिउ पनि पाइएन, सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू जस्तै हरदिनाथ सिरिजका धानका जातहरू छ, हरदिनाथ 4, हरदिनाथ 5, हरदिनाथ 1-2, यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठूलो राहत हुनेछन्। थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशकै लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठूलो ठोस योगदान पुग्नेछ।
3: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला, पछि उहाँहरूले चासो राखेर नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिकसँग लिनुहोला। खास गरी यो किसानलाई यस्तो छ अवस्था भनेर जानकारी लिने, मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्वपूर्ण हुन्छ?
2: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने, वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन्। सरकारले पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छन् र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन्। त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएको बेला त्यहाँबाट कुनै पनि नार्क अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइरहेछन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ।
3: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो। खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झण्डै झण्डै 10% हाराहारीमा चाहिँ रोपाई भइसकेको छ। अब ती क्षेत्र जसले रोपाई सक्नुभयो उहाँ किसानहरूले अब केही त्यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ?
2: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो। धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो गोडमेल गर्ने, सकिएन भने जहाँ श्रमको अभाव छ जहाँ लेबरको अभाव छ त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमेथालिन अथवा प्रेटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता विषा यो झारनाशक विषादीहरू पाइन्छ त्यो चाहिँ खेतमा आफ्नो छर्ने जसले गर्दाखेरि झारहरू मार्न सकियोस्। अन्य केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
3: यस्तै सुक्खा खडेरी बढ्ने त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ। यो अझै थप बढ्दो क्रममा पनि छ। जहाँ यही क्षेत्रमा चाहिँ धान बाली खेती गर्दै गर्दाखेरि यो तापक्रम अझै थपिँदै जाने अवस्थामा चाहिँ कस्तो प्रभाव पर्ला, बालीलाई चाहिँ के चोट पुग्ला?
2: सामान्यतया धानको जात साइज 37 डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहने गर्छ, 37-38 डिग्री सेन्टिग्रेड। त्यसभन्दा बढी तापक्रम भयो भने सामान्य धानका जातहरू के हुन्छ भने त्यसबाट बाला निस्कदैन, बाला निस्के पनि त्यो पोकटा निस्कन्छ, त्यो इन्फर्टाइल हुन जान्छ, पोलिनेसन हुँदैन, फर्टिलाइजेसन हुँदैन र त्यसबाट दाना चाहिँ निस्ताखेरि अपुष्ट दाना हुन्छन्, कामै लाग्दैन। त्यसै कारणले अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन र त्यो बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका न्युजहरू आउने गर्छन्। टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ, केही जातहरू नयाँहरू छन् विशेष गरी हाइब्रिड अन्य पुराना जातहरू छन् त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा। त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरूरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुन सक्छ।
3: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो, यसले चाहिँ के अर्थ राख्छ?
2: यसले के भयो भने धान उत्पादन हुँदैन, धानको बाली त हामी लगाउँछौ, खेतमा धान हुन्छ तर बाला निस्कदाखेरि पोकटा निस्कन्छ, स्ट्राइल ग्रेन निस्कन्छ, होइन धान उत्पादन हुँदैन। त्यसले यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ, धान बाली जुन हामी लगाएका छौं, बहुसंख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठूलो असर पर्छ। मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन अनि हाम्रो फूड सेक्युरिटीलाई असर गर्छन्, हाम्रो नेशनल फूड सेक्युरिटीमै ठूलो धक्का लाग्न सक्छन्। अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौँ त्यो गएर 80 बिलियन हुन सक्छ, होइन अर्थात बढ्न सक्छ भन्न खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू, खडेरी सहन सक्ने, सुक्खा सहन सक्ने यस्ता धानका जातहरू, मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरुरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठूलो त्यो गर्छौँ के भन्छन् यो खाद्य सम्प्रभुतामा असर गर्न सक्छ जस्तो अबको समय छैन, अब कम्पिटेटिभ समय छ, त्यस्तै किसिमको भेराइटी पनि चाहिएको छ।
3: डाक्टर उज्जवल कुमार सिंह कुशवाहा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। किसानका लागि धानको खेतीको समय चलिरहँदा हामीले कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि किसानले चाहिँ मौसम अनुकूलको चाहिँ धानको जात छनौट गर्ने, पानी फारो गरेर पुर्याएर पनि खेती गर्न सक्ने, उत्पादन लिन सक्ने, सुक्खा अवस्थामा चाहिँ त्यसै अनुसारको चाहिँ खेती पद्धति अपनाउने भनेर भन्नुभयो। किसानहरूको विगतदेखिको एउटा परम्परा, एउटा ढाँचा, एउटा ढर्रा चाहिँ छँदैछ। आधुनिक कृषि यन्त्र उपकरण प्रविधिको चाहिँ प्रयोग गरेर पनि त्यतातर्फ जाने हो भने लागत घटाउन सकिन्छ भनेर पनि भन्नुभएको छ। यो कुरा कति ताद तम्यता मिल्न सक्ला त?
2: यसमा के देखिन्छ भने प्रोग्रेसिभ फार्मर्सहरू अगुवा किसानहरू त्यस्ता कुरामा अलि बढी सचेत देखिएको छ, तर बहुसंख्यक नेपाली जनताहरू जो खेतीपाती गर्छन् उहाँहरू चाहिँ यो विषयवस्तुसँग खासै नजिक छैन अथवा बेखबर छन्। त्यसै कारणले सरकारले नगरपालिकाहरू मार्फत वाडा कार्यालयहरू मार्फत प्रतिनिधि किसानहरूलाई लिएर ट्रेनिङ दिन सक्नु पर्यो। जति बढी ट्रेनिङ दिन सक्यो, जति धेरै अवेरनेस ल्याउन सक्यो, त्यति नै धानको उत्पादन बढ्न सक्छ र हाम्रो के हुन्छ भने उत्पादकत्व उत्पादन बढ्छ र हाम्रो आयातको जुन रेट छ त्यो घट्न सक्छ। यदि सरकारले यही किसिमले नर्मल किसिमले छोड्ने हो भने यो सूचना पुग्न किसानलाई धेरै समय लाग्न सक्छ र त्यो ढिलो हुन सक्छ।
3: यसपालिको असार 15 मनाउँदै गर्दाखेरि नारामा अलिकति जोडिएको छ, खास गरी जलवायु अनुकूलन प्रविधि, त्यसै गरी आत्मनिर्भरता, धानमा चाहिँ समृद्धिको कुरा। यो जलवायु परिवर्तनको प्रभाव धान बालीमा चाहिँ विगतमा चाहिँ देखिएको के छ?
2: विगतमा पनि ठाउँ ठाउँमा सुन्नु भएको होला धानकोमा बाला लागेन, यो तापक्रमले गर्दा पनि हो होइन, तापक्रमले गर्दा, त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तै यसपालि यसै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेऱ्यौँ भने नेक ब्लास्ट व्यापक रूपमा लाग्यो। जब फूल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढी भयो, 70-80% भन्दा बढी भयो, टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल नेक ब्लास्टको फंगसलाई यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहिँ जुन बेला धान चाहिँ पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठूलो क्षति हुन गएको थियो, सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहिँ बीच बीच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो, मध्य प्रदेशमा पानी नै परेन होइन, यो समस्या रिकरिङ भइरहेको छ अर्थात रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी सचेत हुन जरूरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरूरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौँ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छन्, अझै समस्या थपिन सक्छ।
3: हो, त्यसैका लागि सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार्क पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु, पूर्व तयारी गर्नु, यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुन सक्छ, उहाँहरूलाई चाहिँ के
2: भन्नु? हेर्नुहोस्, नार्कको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नार्कसँग जति एभाइलेबल रिसोर्स छन्, स्रोत छन्, त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले मैले पहिले नै भने सुखा 1 देखि सुखा 6 सम्म सुखा सहन धान
3: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
2: नार्कले चाहिँ 6 वटा सुखा सहन जात ल्याएका छन्, त्यसै गरी सुखा खडेरी र डुबान दुवै सहन सक्ने बहुगुणी 1-2 ल्याएका छन्, सुखा 6 दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जु 52 प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुखाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैया 1-2-3 ल्याएकै छन् होइन। यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नार्कको ठूलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो, यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन, यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई, त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन्, फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन।
3: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो, त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो। अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन, भारत रहेका छन्, त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला। तपाईँहरू अध्ययनमा जानुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो छ? हामीले किन गरिरहन सकिरहेका छैनौँ?
2: चीन त विश्व हिजो पोहोर सालसम्म विश्वकै नम्बर वान धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो, तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ। चीनको हामी तुलना गर्न सक्दैनौँ। चीनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ। त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चीन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन्, आधुनिक ल्याबहरू छन्, उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको हो, सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने अथवा जस्तो धान चाहिएको हो, जस्तो डिमाण्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन्। त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन्। त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अब्बल छन्, तर यिनीहरूलाई सुविधाको अभाव छ, होइन फेसिलिटीको अभाव छ, जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन।
3: आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ। हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ। त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ। खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ राख्छ?
2: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो। किसानहरूको महत्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ। यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन्। यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्व दिएको छ, नेपाली किसानलाई झकझकाएको छ, उनीहरूलाई धानको अथवा कृषिको महत्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको, उनीहरूको महत्व देखाएको हो। त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै देशलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ।
3: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न, यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन्? अबका दिनमा
2: चाहिँ यो जुन नगरपालिकाहरू छन् त्यसै गरी गाउँपालिकाहरू छन् उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्लामा प्रत्येक एक दुई जिल्ला पछि नार्कका विभिन्न रिसर्च सेन्टरहरू छन् तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने, नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका प्रमाइजिङ जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने, यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन्, सहयोग गर्न सक्छन्।
3: डाक्टर कुशवाज्यू, हामी कार्यक्रमको अन्तिममा छन्। खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती, यी दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ। खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ?
2: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जस्तै खडेरीको समस्या छ त्यो बेला आफ्नो खेतमा भैँचा लगाउने, धैचा 20-25 दिन भइसकेपछि कम्तीमा नि हाइट गुडाको हाइट भइसकेपछि काट्ने र मिलाउने, हलो जोत्ने। त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन्, माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ, माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठूलो मात्रामा सहयोग हुन्छ। यदि खडेरी भएको छ, धान खेतमा छन् तर पानी छैन भने, वर्षा भएको छैन भने, त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौँ, डिएपी पोटास छर्ने गर्छौँ, तिनीहरू नछर्नु नै राम्रो हो। तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन। खेतमा बरसात भइसकेपछि अथवा सिँचाइ भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छन्।
3: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि, महिनै पछि अथवा अबको 3-4 महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखिएन।
2: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने, 10 दिनपछि पानी लगाउने, तर सधैँ नै पानी लगाइराख्नुपर्छ भने त्यो सोच बिस्तारै हटाउँदै जाँदा हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141111178 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला बिहानको ठिक 9 बज्यो।
4: पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड।

सबैभन्दा पहिले मुख्य मुख्य खबर। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी। होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने। मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै, विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता। र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति

0: पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिक पछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वाग्लेको मात्रै उम्मेद्वारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री खुला, दुई सहमहामन्त्री खुला र एक महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विपिन आचार्य, कविन्द्र बुर्लाकोटे, रंजु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद नेउपानेले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च घर भाड़ा बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खुलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घरबाटा बापत प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। मनसून भित्रिएको एक हप्ता भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। अहिले कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसून वायुको सामान्य प्रभाव रहेको छ। अरू ठाउँमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गैराती र आज बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र सहितका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी परेको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मधेश प्रदेशका केही ठाउँ, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन्। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ़ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसंघका अनुसार पछिल्ला दश दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने

0: कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्याण्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताराचल पठाइएको छ। यसैबीच नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट विभिन्न मुद्दा 2,182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना पनि असूल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाइ छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्ट्राक्सन टीम बीआईटी अर्थात सीमा सम्वाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकार्य अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा संचारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर। भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 जनाको ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ़दै जाने अनुमान छ। यस्तै 1,500 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय शहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्निच्यूडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। विश्वकप फुटबलमा अहिले दुईवटा खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र यूएसएले एकअर्का विरूद्ध 2-2 गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एकको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। गैराती भएका खेलमा समूह इक्वेडर र आइवरी कोस्ट विजयी भएका छन्। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोस्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
9: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
19: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
18: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
19: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
6: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630।
19: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
20: आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
21: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
20: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
21: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
22: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
20: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
23: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
24: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा
25: हजुर दान गरौ
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
27: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
25: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
26: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
10: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
28: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
10: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
29: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
28: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
30: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
29: ओम एम आभूषण सुनचाँदी दोकान
10: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0656570537 मोबाइल नम्बर 98460769246 98058
2: शुक्ला गण्डकी एफएम 97.6
10: उकाली चढ्दै ओराली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
31: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्भीर्यका भाका
10: कार्यक्रम गाम्भीर्यका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला

आदरणीय हार्दिक लोक संगीतको विभाजन शीतला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गम्भीरसीको वार्ता लिएर प्रस्तुत भइसकेकी छु मरिमा। हामीले यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी शुक्रबारको बसाइमा रहेका छौं। शुक्रबारको बसाइमा मेरै रोजीमा रहेका विविध सुमधुर लोकबाकारलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर शान्ति हुनेछ भन्ने विश्वास रहेको छ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन चाँदी पसलले दिलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक काकस डिजाइनका गरगनाहरू, राशनसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुन चाँदी पसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suplagandagi.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो हाम्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज विशेष मेरो विषयमा रहेका विविध सुमधुर लोकबाकाहरू बज्ने छन्। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक संगीत दिएको श्री स्वरूप चोली तुनामा भन्ने सुमधुर बाकलाई स्थान दिन्छु। खेमसेन चुरी र रचना रिमल कवासमा रहेको छ भने लय शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको छ। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक संगीत

हजुर, यस्तो मधुर भाकामा तपाईँको माझमा स्थान दिइसके खेम सेन्चुरी र रचना रिमालको आवाजमा रहेको थियो भने लय शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके फेरि अर्को सुमधुर भाकलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ सागर आले मगर र रिना केसीको, अनि यसमा अन्य साथीहरूको पनि आवाज रहेको छ प्रशान्त तामाङ, दिवस थापा मगर, बट्टी थापा मगर र रितिका शेर्पालीको यसमा पनि आवाज रहेको छ भने लय शब्द श्रीमनको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर छुकछुके रेलैमा यसो मधुर भाकलाई मैले कार्यक्रममा स्थान दिइसके सागर आले मगर र रिना केसीको आवाज परेको थिएन अन्य साथीहरू पनि यसमा आवाज परेको थिएन लय शब्द श्रीमनको रहेको थियो तपाईँहरूको माझमा स्थान दिइसकेकी छु पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ आज यिनै सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिनेछु कि कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तिम्रै माया लाउँछ नि भनिरहेको छ यसमा आवाज रहेको छ राजु परियार र सुन्ता बुढा छेत्रीको आवाजमा रहेको छ भन्ने लय शब्द कस्तो पन्तको रहेको छ यस्तो मधुर भाका स्वीकार होस्

हजुर, यो सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसकेकी छु। राजु परियार र सुन्दरबुडा छेत्रीको आवाजबाट गीत पनि गाइसक्दा कस्तो पन्तको रहेको थियो। तपाईँहरूको मात्र स्थान दिइसके तिम्रै माया लाउँछ नि भनिरहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुगला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौँ शुक्रबारको बसाइमा। शुक्रबारको बसाइमा तपाईँको माझमा मेरै रोजामा रहेका विविध सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादी पस्तले दिने गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ मेनाभूषण सुनसादी पस्तमा गएर दुःखको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो उमेर पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला। गरगनाहरू आवश्यक परेको छ भने यही होइन दुलैगोडाको भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छिर्नु भयो भने बायाँपट्टि ठूलो ठूलो अक्षरमा ओमेन आभूषण उद्योग लेखिएको छ। त्यहाँ गएर तपाईँले गरगनाको बारेमा जानकारी लिन र कारोबारहरू चाहिँ गर्न सक्नेछ भन्दै यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। तिमी त मेरो परा नहौ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक बस्नेत र देवी घरतीको। लय सदा तिलक बस्नेत रहेको छ। यो सुमधुर भागलाई स्वीकार्नुहोस्।

हजुर सुमधुरका मन्तपान्तो माछा राखिसकेकी छु, तिमी त मेरो पराना हौ भनेर रहेको थियो तिलक बस्नेत र देवी घरतीको आवाजमा रहेको थियो भने लय सद तिलक बस्नेतकै रहेको थियो। आज भने यिनै सुमधुर लोककारलाई कार्यक्रममा स्थान दिँदै उनी कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी पसललाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र देशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मन पात्र नेपाली पात्र एप्स हामीले हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै तपाईँहरूको माझमा जुनको हाँसो भनिरहेको छ राजु गुरूङ र दीपिका बयम्बु मगरको आवाजमा रहेको छ भने लय शब्द राजु गुरूङकै रहेको छ। अन्तिममा जाँदा देश मधुरभागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि मिला हुन्छु। तपाईँको बाँकी बस्छु भने सुखद बितोस् तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभए मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 98560-33-878, 98461-56558।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98560-43-952 र 98060

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय,
7: अन्तर्राष्ट्रिय खेलकुद,
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज

38 मत, सागर ढकाल 2376 मत, डाक्टर तोसीमा कार्कीले 2302, रंजु दर्शन 2299, मनिष झाले 2281, हरि ढकालले 2262, कविन्द्र बुल्लाकोटीले 2227, विपिन कुमार आचार्यले 2169, रमेश प्रसाईले 2166 र निशा डागीले 2132 भोट पाउनु भएको छ। यसै गरी विराज भक्त श्रेष्ठले 2123, इन्दिरा राणा मगरले 2090, गणेश पराजुले 2087, पुकार बमले 2070, जगदीश खरेल ललितपुर ले 2035, सुलभ खरेलले 2043, यज्ञमणि नेपालीले 1903, प्रमोद नेपालीले 1892, सस्मित पोखरेलले 1864 र रिमा विश्वकर्माले 1845 मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ। उम्मेद्वार रघुराज पाण्डेले 1840, राजीव खत्रीले 1745, समीक्षा बासकोटाले 1739, गणेश कार्कीले 1734, खगेन्द्र सुनारले 1733, असीम शाहले 1730, हिमेश पन्तले 1650, जगदीश खरेलले दोलखाले 1552, गीता चौधरीले 1537 तथा लीमा अधिकारी आचार्यले 1536 मत प्राप्त गर्नुभएको छ। यसै गरी समावेश समूह अन्तर्गत खसारेबाट 10 जना, आदिवासी जनजातिबाट 9 जना, थारूबाट 2 जना, मधेस प्रदेशबाट 5 जना, दलितबाट 4 जना, मुस्लिमबाट 2 जना तथा सातै प्रदेशबाट 5-5 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्टर डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल संचालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी संचालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासोका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाधा त हटेको उहाँले बताउनुभयो। दूर दराजबाट आउने सेवाग्राहीको सामान्य कामका लागि पनि काठमाण्डुको कार्यालयमै धाउनु पर्दा समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो सर्वसाधारणले सहजै आफ्नो गुनासो दर्ता गराउन सक्ने अवस्था थिएन। यस पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखेर उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। विगतमा उजुरीका व्यवस्था र कार्यवाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकोमा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ट्र्याकिङ नम्बर उपलब्ध गराएको छ। उजुरीमाथि भइरहेको छानबिन वा कारोबारको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेल मार्फत निरन्तर जानकारी गराइनेछ। दर्तावाला डाक्टरले .nmc.org.np गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन्। सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np रहेको हेलो एनएमसी पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। सुकुम्बासीहरूको लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थपिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थप गरेको हो। समितिले सो व्यवस्थापन गर्नका लागि 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च करबाट बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको नम्बर निवेदन दिनुपर्ने यसपछि समितिले असार 12 गते भित्र होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। किसान सूचीकरण प्रणालीमा अहिलेसम्ममा देशभरबाट 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यटन मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानहरूलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यका अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारका वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानहरूलाई परिचय पत्र वितरण गर्ने जनाएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित

0: रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायतका सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15,00,000 भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान गरेको छ। सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर पालिकासँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क संकलन गरिएको छ। तनहुँका 10 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब रू 7,78,26,00,000 बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। जिल्लाका 10 8 पालिकाले बुधबार तथा म्याग्दी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने असार 8 गते बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। जिल्लाका सबै स्थानीय तहले गरी रू 7,78,26,20,873 बजेट प्रस्तुत गरेका छन्। त्यसमध्ये व्यास, शुक्लागण्डकी, भानु र विमाथन गरी 4 नगरपालिकाले रू 4,11,93,45,024 र 6 गाउँपालिकाले रू 3,66,32,75,849 बजेट प्रस्तुत गरेका हुन्। गोर्खा जिल्लाको सहकारी क्षेत्र गम्भीर संकटमा परेको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले जिल्लाका 81 सहकारी संस्था समस्याग्रस्त अवस्थामा रहेको, 124 संस्था निष्क्रिय बनेको तथा धेरै संस्थाका संचालक नै सम्पर्कविहीन रहेको खुलासा गरेको हो। प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा सहकारीहरूको प्रभावकारी अनुगमन हुन नसकेको, कानूनी व्यवस्था कार्यान्वयन कमजोर रहेको तथा एकीकृत सूचना व्यवस्थापन प्रणाली अध्यावधिक नभएकाले वास्तविक अवस्था समेतदेखिन गर्न कठिन भएको छ। जिल्लाको आरूघाट गाउँपालिकाका 34 सहकारी मध्ये कुनै पनि नवीकरण भएका छैनन् भने 6 संस्था संस्थागत सूचीमा परेका छन्। बारपाक सोलीकोट गाउँपालिकामा दर्ता भएको 49 सहकारी मध्ये 33 संस्था समस्याग्रस्त भेटिएका छन्। ती संस्थाका संचालकहरू समेत सम्पर्कमा नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। गण्डकी गाउँपालिकामा 43 मध्ये 21 तथा भीमसेन थापा गाउँपालिकामा 41 मध्ये 21 सहकारी संकटग्रस्त अवस्थामा पुगेका छन्। धार्चे गाउँपालिका 15 सहकारी मध्ये 12 निष्क्रिय रहेका छन् भने कोटका 20 सहकारी एकीकृत सूचना प्रणालीमा आबद्ध नभएकाले तिनको अवस्था मूल्याङ्कन गर्न नसकिएको महालेखा परीक्षक तोयम रायले जानकारी दिनुभयो। गण्डकी प्रदेशका विभिन्न पालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएका छन्। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, सामाजिक क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको छ। चोरी मुद्दामा फरार रहेका प्रतिवादीलाई 26 वर्षपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ। स्याङ्जा जिल्ला अदालतले मिति 2057 जेठ 22 गतेको फैसला अनुसार चोरी मुद्दामा 1 महिना 25 दिन कैद भुक्तानी गरिसकेको र अझै 5 दिन कैद भुक्तानी गर्न बाँकी रहेका फरार प्रतिवादी पुतली बजार नगरपालिका 10 39 वर्ष एम बहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको हो। गुरूङलाई आफ्नै घरबाट पक्राउ गरी बाँकी कैद भुक्तानीका लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो। गत जेठ 11 गते हाउरीबाट क्षति पिएको बडीगार गाउँपालिकाका 217 जनालाई लायन्स क्लब बागलुङ बडीगारले सहयोग गरेको छ। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 एमको सहयोग तथा लायन्स क्लब बागलुङ बडीगारको सहजीकरणमा हावाहुरी पीड़ितहरूलाई सहयोग गरिएको बडीगारका प्रेसिडेन्ट नरिशोर घिमिरेले जानकारी दिनुभयो। लायन्सले संकलन गरेको $15,000 बराबरको सहयोगबाट पीड़ितहरूलाई विभिन्न खाद्यान्न, लगता कपड़ा, 12,500 दरले सहयोग तथा 15 घर परिवारहरूलाई जस्ता पाता समेत वितरण गरिएको घिमिरेले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। भेनेजुलामा 1 मिनटको अन्तरमा गएको 2 शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएको 7.2 र 7.5 म्याग्नेच्युडको भूकम्पले राजधानी काराकास सहित लागवाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्र संघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्ममा 100 बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएको बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि सबै नागरिकले खुल्ला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्र उद्धार राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ। खेल समाचार विश्वकप अमेरिकाको अपराजित यात्रामा ब्रेक लागेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग बराबरी खेलसँगै अपराजित यात्रा भंग भएको। अमेरिका र टर्की बीचको खेल 2-2 बराबरीमा टुंगियो। अमेरिकाका लागि खेलको तेस्रो मिनटमै अस्टो ड्रिस ट्रस्टीले गोल गर्दै अग्रता दिलाए। 10 मिनटमा टर्किएका अराद ग्युलरले गोल गर्दै बराबरीको स्थितिमा ल्याए। 29 मिनटमा टर्किएका अगुल गोकुनले गोल गर्दै खेलमा अग्रता बढ़ाए। अमेरिकाका सेबास्टियन ब्रेहेल्टरले गोल फर्काउँदै खेललाई 2-2 बराबरीमा ल्याए। यसअघि समूह चरणको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 हराएको थियो। दोस्रो खेलमा उसले अस्ट्रेलियालाई 2-0 पराजित गरेको थियो। टर्कीसँग बराबरीमा रोकेपछि अमेरिका 7 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। समूह चरणका अन्य खेलमा अस्ट्रेलियाले टर्की एलाई 2-0 हराएको थियो भने अमेरिकासँग हारेको थियो। तालिकामा दोस्रो हुँदै अस्ट्रेलियाले नकआउट यात्रा शुरू गरिसकेको छ। यस्तै पाराग्वेले टर्कीलाई 1-0 हराएको थियो भने अमेरिकासँग पराजित भएको थियो। तालिकामा दुवै टोलीले 4 अंक जोडेका छन्। गोल अन्तरका कारण अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा रहनेछ भने पाराग्वे तेस्रो स्थानमा रहनेछ। समूह चरणका 3 खेल मध्ये 2मा हार र 1मा बराबरी खेलेको टर्की भने विश्वकपबाट बाहिरिएको छ। हवस् हामीलाई दिनसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उमेरसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल डुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
5: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
3: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0565702625, मोबाइल 98560338, 98461356।
9: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
10: बिरामी परीक्षण,
9: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
9: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
9: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
9: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
9: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
9: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
10: र बिहानी 17 कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0965712440।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
16: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
16: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
16: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
13: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
16: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
13: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
16: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
13: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
16: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस,
13: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
16: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
13: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
16: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175 98563175।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
17: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
17: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
18: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
19: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
18: प्रोप्राइटर रोशनी श्रेष्ठ,
19: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
20: शुक्ला गण्डकी FM 97.6।
21: A complete call show. Hello, Shukla Gandaki. Hello, hello.
22: Come on everybody. Hello, Shukla Gandaki.
0: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस्
21: ओन्ली अन 97.6 अ कम्प्लिट कल सोल
1: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज

0: हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस फ्राइडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको यस एपिसोडमा रहेर तपाईँको लागि मिठा मिठा गीतहरू त म राख्ने नै छु है। सँगसँगै तपाईँको गायन प्रतिभा लगायत अब गजल मुक्तकहरू भन्न चाहनुहुन्छ भने लगायत अब जोक्सहरू भन्न चाहनुहुन्छ भने पनि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको लाइन 98 4 22 72 911 98 0066 3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइनको बारेमा पनि म जानकारी त गराइ नै हाले र अब कार्यक्रममा जोडिँदै गर्नुहोला। आफूलाई मनपर्ने तपाईँले सुन्न मिल्ने खालको प्रतिभा सबै सुनाउन चाहिँ सक्नुहुन्छ, जस्तै अब क्यारिकेचरदेखि लिएर जोक्सहरू होइन गजल मुक्तकहरू साहित्यहरू भन्न चाहनुहुन्छ भने पनि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र अब स्टुडियोको लाइनको बारेमा जानकारी गराइने हाले प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा चाहिँ जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँले सम्झन सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई है। र आज चाहिँ अब सन्डेबाट फ्राइडे या कि आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरबाट चाहिँ हाम्रो एकजनालाई लकी ड्र मार्फत चाहिँ छनौट गर्नुपर्ने दिन पनि रहेको छ। र अब को हुनुहुन्छ त विनर होइन, अब कार्यक्रममा सक्रिय सहभागिता चाहिँ जनाउनुहोला होइन, जसको चाहिँ बढी सहभागिता रहेको छ उहाँ नै बढी प्राथमिकतामा त पर्नुहुन्छ नि, कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु म, सिंह दरबार बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार
1: अब राजनीति गर्ने हो, गाउँको विकास गर्ने हो, अब जनताको सेवा गर्ने हो।

0: धरबुढी थला पढिन्, ओक्तोमुलो धामी जाक्री सबै गरिहाले, निकी भइनन्। हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पतालले उपचार गर्ने थिए।
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ, त्यतिखेर कुरा गरौँला।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सिंहदरबार बोलको यो गीतमा राखिसके सुनिसक्नु भएको छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने चाहिँ जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। अब गाउँघरतिर त रोपाई चलिरहेको होला, गाउँघरतिर मात्र नभइकन बजारतिर पनि भनौँ होइन, अब रोपाई त चलिरहेको होला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु।
1: Lay, lay, bolko, prasad, modi, bate, kudamishu. Entertaining the nation.

ओके यति बेला भनेर पाएँ सम्पूर्णको लागि लै लै बोलको यो गीत मैले राखिसकेँ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला है भनेर त भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ हितैको माया बोलको गीत चाहिँ रहेको छ दिमाग खराब मुभीबाट। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हितैको माया पेरैमा बेसाई हाँसौला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला है भनेर त भनिराखेको नै छु। आजको एपिसोड भनेको चाहिँ तपाईँको प्रतिभा सुन्ने दिन है, जुनसुकै सुन्न मिल्ने खालको प्रतिभा छ त्यो उजागर गर्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु गाउँ आएको बाटो मुभीबाट राई माइलाले गाउँ छोड्यो रे बोलको यो गीत रहेको छ। गीतसँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुहोला है त।

0: चलो अहिले घर आऊ है, चुल्हा फेर्नु छ।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
4: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ।
3: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
3: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
4: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
4: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ।
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
4: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0585361175, 98563175।
5: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोपाइटर टिकारा। राम श्रेष्ठ कान्छा, मोबाइल 9846667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टीचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टीचर, मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564144484, मोबाइल 9850603384 र 9850607988।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
9: बिरामी परीक्षण,
12: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
12: शिरोधारा,
9: नस्य कर्म, जलनीति,
12: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
12: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्: शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
13: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
14: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
15: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
16: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
17: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9850707987।
18: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
19: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
20: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
21: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
20: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965705। मोबाइल नम्बर 9840761268।
21: 9850602068।
23: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 9867861887।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
23: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
23: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556862827 र 9964453031।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9805-60-14100।

अल राइट, एकैछिनको यो सटकमर सर्वेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हाम्रो शुक्ला गण्डकीमा। प्रोग्राम हाम्रो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु मैले। यदि कार्यक्रममा अब सहभागिता जनाउन भ्याउनु भएको छैन भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ चाहिँ दिनुहोला है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ माथि माथि हिमालय भेग मावलको गीत चाहिँ रहेको छ। यति बेला भने यो गीत स्वीकार्नुहोस् एउटा।

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि माथि माथि हिमाली भेगमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार। हेलो, नमस्कार हजुर। हजुर, यति बेला भने फोन गर्नुभएको थियो हामीलाई, आवाज सुन्दाखेरि त ठ्याक्क ताराजी जस्तो लाग्यो, तर अब उहाँ नै हुनुहुन्थ्यो होला सायद, होइन? जहाँ अब ठ्याक्क फोन चाहिँ डिस्कनेक्ट भयो, राम्रोसँग बुझ्न नि पाइएन, कुराकानी हुन नि पाएन, त्यही भएको भएर अब कार्यक्रममा जोडिन सक्नुहुन्छ। स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। आफूलाई कुनै पनि गीत मनपर्छ अथवा तपाईँले गजल मुक्तक अनि जोक्सहरू होइन लगायत अब शायरीहरू अब क्यारिकेचरहरू गर्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले है। र अब पक्कै पनि जतासुकै भनौँ मानो खाएर मुरी उब्जाउने बेला चल्दैछ होइन, त्यही भएको भएर पनि अब सबैजना आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ। अब सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फुर्सदमा हुनुहुन्छ भने अब थोरै समय यता पनि दिनुहोस् होइन, अब यदि फुर्सदमा हुनुहुँदैन भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथी दिन सक्नुहुन्छ है। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: हेलो, नमस्कार
0: हजुर। नमस्कार, सन्चै आरामै हुनुहुन्छ? हजुर, सन्चै आरामै छु म पनि। के गर्दै हुनुहुन्थ्यो अहिले? हजुर, ल ठिक छ, अब रोपाईमा त्यतातिर आउनुपर्छ क्या हो त्यसो भए, हुन त भइहाल्थ्यो, के गर्नु है, आउन पो पाइन्न कि कसो, ल हुन्छ सुरु गर्नुहोस्।
1: अब त्यही रोइला गाउनु पर्यो।
0: हुन्छ।
1: खोला तारी ढुङ्गा जोत्रे सिमल काटेर बोल्यो के रे ढाँटेर, खोला तारी ढुङ्गा जोत्रे सिमल काटेर बोल्यो के रे ढाँटेर। यति नै हजुर, अब
0: ल हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद छ है त। हजुर, अघि आउनु भएको थियो तर ठ्याक्कै फोन छ डिस्कनेक्ट भयो, आवाज नि राम्रोसँग चिनिन मैले, अब को आउनु भयो भन्ने नै थाहै भएन कि। ल ठिक छ, केही नै भएन है, अब सहभागी त हजुरले जनाइहाल्नु भयो क्या रे। अब ठिक छ, अहिले त यस्तो हो नि त, मानो खाएर मुरी उब्जाउने बेला, सबैजना अब रोपाईतिर यताउता व्यस्त हुने बेला पनि हो होइन, त्यही भएको भएर चाहिँ अब सबैजना व्यस्त यताउता गर्दै गर्दाखेरि त व्यस्त त भइ नै हालिन्छ होइन। अब यति बेला सहभागिता जनाउनु भएको थियो ऋषिरामजी हुनुहुन्थ्यो, उहाँले आफूले गीत गुनगुनाएर गइ नि सक्नुभयो होइन, सहभागिता त जनाउनु पर्यो नि भन्दै हुनुहुन्थ्यो है। धेरै धेरै धन्यवाद छ तपाईँलाई सहभागिताको लागि, अब कार्यक्रममा जोडिनको लागि। अरू साथीहरूलाई पनि आग्रह त गरिराखेको नै छु, के कस्तो कामहरू चल्दैछ तपाईँको ठाउँतिर त्यसबारेमा जानकारी गराउनु होला भनेर पनि भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार झर्ले।
0: हजुर, सन्चै छु है, तपाईँको के छ खबर?
1: हजुर, मेरो ठिकै छ, यता ठ्याक्कै फोन पनि लाग्यो अघि, फेरि यता आफन्त भेट्यो क्या।
0: हजुर हजुर,
1: आफन्त भेटेपछि यता गफसफमा त फेरि भएन, अलिक मिलेन तालमा,
0: त्यही त नि म त ठ्याक्क उठाउन नि उठाए, हजुर बोल्नु भएको हो कि जस्तो चाहिँ लाथो है, अनि त्यहाँबाट ठ्याक्क फोन चाहिँ काटियो, अनि केही भएछ क्या हो, फोन हानेको नि अब कसले गर्नु, कसले गर्नुभयो, कसले गर्नुभयो जस्तो भएको कि मलाई फेरि। हजुर, ल ठिक छ, अनि के कस्तो काम हुँदैछ सुनाउनुहोस् हाम्रो पाठातिर।
1: अब त असार हो कि, आज मात्र रोपाई छैन,
0: ल हुन्छ ठिक छ। आज के सुनाउनुहुन्छ?
1: खै अब के सुनाउ होला त, खै म बजार बजारमा छ,
0: हजुरले प्राय जसो अब धेरै त गीतै सुनाउनुहुन्छ, गीतै सुनाऊ न त।
1: गीतै सुन्ने हो
0: हजुर?
1: ल ल ल, म चाहिँ ल गीतै सुनाउँछु। गीत भने गीत पनि कति हो कति अब तयारी पनि हुँदैन, अनि गीत चाहिँ धेरै न डिग भएको हो हुनलाई है। आज अलिक पुरानो गीत सुनाउ होला।
0: ल हुन्छ।
1: माया सम्झिनको झल्को आइरहन्छ माया सम्झिनको दिन्छैन तिम्रै झल्को आइरहन्छ चिन्छिन चल्यो बतास जाँदै पितालुमा चल्यो बतास मनै चरिनासी माया कथा माया कथा भयो कि भएन?
0: हजुर भइहाल्यो नि। ल ठिक छ, केही नै भएन। हुन्छ, अब आफ्नो कामको व्यस्तताको बावजुद पनि कार्यक्रममा सहभागिता जनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। ल अब साथीहरूलाई सम्झनुहोस् है त।
1: ल ल, अब त्यही हो, अब साथीहरूले पनि सम्झेर त्यही साथीहरू सम्झिने मात्रै छैन। अनि हाम्रो सपना दिएर सावित्रजी, अनि आइन सर, जादन उपाध्याय सर लगायत शुक्ल गण्डकी होली युनिट, र अनि यता बिरुवातिर हाम्रो नरेन्द्रजीलाई छोरीले नमस्कार सहित, अनि हाम्रो सलिना दिदी मिठो गीत गाएर आउनु, हाम्रो भेनाजी डबल टेन्सन पकाएर अहिले घरै हुनुहुन्छ, त्यही भएर हाम्रो दिदी धेरै दिनबाट आएको छैन, सुनिरहेको छु भने आउनु है दिदी कार्यक्रममा भन्न चाहे भान्जा भान्जी लगायत, अनि त्यतै राधा राई थियो, कुबेर राई, गीता राई, अनि शान्ति साई र मोहम्मद मिया, अनि यता हाम्रो दुईटै मधु बहिनीहरूलाई, दुईटै मधु बहिनीहरू, अनि यता हाम्रो यता अमृत चुलाधरजीलाई झर्ले नमस्कार है हजुर, फोन गर्ने अलिक फुर्सद छैन भन्न चाहे उहाँ, अनि हाम्रो ऋषिजी हुनुहुन्छ, टोपजी, चन्द्रजी, यता आशिष भाइ, अनि हाम्रो सन्तोषजी, अनि हाम्रो भानुबाट मिठो स्वर्ग धनी मिठो कार्यक्रम गीत लिएर आउनु, मिठो मिठो प्रस्तुति लिएर आउनुहुन्छ हाम्रो टेकुजी भानुबाट, हाम्रो मित्रलाई धेरै धेरै सम्झना नमस्कार भन्न चाहे। त्यस्तै अनि हाम्रो बहिनीहरू चाहिँ यता हाम्रो चेतना बहिनी, लक्ष्मी बहिनी, रसिका बहिनी, अनि हाम्रो खगीमाया बहिनीलाई धेरै धेरै सम्झना भन्न चाहे, दलमाया बहिनी, प्रतिमा बहिनी लगायत धेरै छ, अनि हाम्रो गाउँबस्ती बुवा आमा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णलाई, र पाइमी हुनुहुन्छ सतीलाल थापा, काजी थापा, अनि हाम्रो मिन सरहरू लगायत धेरै साथीहरू, पाइमीको दिदी बहिनी दाजुभाइहरू धेरैले हेर्छ, अनि यता गाउँबासी सबै जति पनि शुक्ल गण्डकी एकदम सम्पूर्ण गाउँवासीहरूलाई भनेर बिदा चाहे। हस्त भाइ भाइ नमस्कार, शुभ दिन।
0: हुन्छ, नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो ताराजी हुनुहुन्थ्यो पाथरदीबाट, र उहाँले आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो, र पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु मैले। सँगसँगै तपाईँको लागि मिठा मिठा गीतहरू पनि राखिराखेको छु यति बेला भने, तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, उकाले चढ़ाउला ओराले झरौला बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके तिम्रै लागि हो भने ज्यानै दिदिउँला बोलको यो गीत मैले राखिसके उदय सोटाङ त्यसै गरी मनिरा सोटाङको आवाजमा रहेको गीत चाहिँ रहेको थियो। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि मायाको डोली चढाई तिमीलाई लैजाउला नि बोलको यो गीत राख्दैछु म गीतपछि आउने नै छु तपाईँको माझमा सुन्दै गर्नुहोला है त

0: शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
3: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
14: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
15: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
14: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
15: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 9856028587।
16: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
18: नया तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
19: पुराना गरगहना संग नया सात फेर,
18: राशि अनुसार का पत्थर साथ ही ज्यालामा 25% छूट को व्यवस्था गरिएको छ।
19: चंडी कालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
20: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 98560 62676।
23: कता हिँडेको आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
23: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635714050, मोबाइल 98463311।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560 33398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
26: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। र आजको यस एपिसोड भनेको चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरू राख्ने दिन, सँगसँगै तपाईँको प्रतिभालाई चाहिँ कार्यक्रममा राख्ने दिन हो। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279611 र 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र अब स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले, कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को जुनी चाहिँदैन मलाई बोलको यो गीत राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हंस मेरो विष्णुमते पारे छपलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है र विशेष गरेर सन्डेबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरबाट चाहिँ हामीले एकजनालाई डकी ट्र मार्फत चाहिँ छनौट गर्छौं र अहिले चाहिँ जुन यो सन्डेबाट चाहिँ आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरको नेम लिस्टलाई चाहिँ म लिन्छु विनरको नेम लिएर चाहिँ एकैछिनमा आउँछु म है सन्डेको एपिसोडमा फोन गर्नुभएको थियो अमृत दाई हुनुहुन्थ्यो रोसिका दिदी हुनुहुन्थ्यो त्यस्तै गरी बलराम बुवा हुनुहुन्थ्यो अनि लक्ष्मीजी हुनुहुन्थ्यो त्यस्तै गरी मन्डेको एपिसोडमा फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो अनि लक्ष्मीजी हुनुहुन्थ्यो त्यस्तै गरी खगीमाया दिदी हुनुहुन्थ्यो ट्युस्डेको एपिसोडमा फोन गर्नुभएको थियो मोहम्मदजी खगीमाया दिदी त्यस्तै गरी दलमाया दिदी लक्ष्मीजी र रुसिका दिदीले वेडनेस्डेको एपिसोडमा फोन गर्नुभएको थियो खगीमाया दिदीले र थर्सडेको एपिसोडमा पनि फोन गर्नुभएको थियो खगीमाया दिदीले नै र फ्राइडेको एपिसोडमा फोन गर्नुभएको थियो ऋषिरामजी र तारा बहादुरजीले है र यो चाहिँ रहेको थियो जुन यो हप्ताभरिमा फोन गर्नुहुने कलरको नेम है विनरको नेम लिएर म एकैछिनमा उपस्थित हुने नै छु यति बेला भने कति औली अग्ली भएबलको यो गीत राख्दैछु गीतपछि आउने नै छु सुन्दै गर्नुलाई

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कति आउली अग्ली भए बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आज चाहिँ लकी ड्र मार्फत नाम छनौट गर्दाखेरि चाहिँ विनर हुन सफल हुनुभएको छ ऋषिरामजी हुनुहुन्छ आफू कसरीबाट है। र हजुरलाई हार्दिक बधाई छ। तपाईँले आफ्नो नम्बर टिपाउनु होला है। तपाईँले चाहिँ 100 रिचार्ज जित्न चाहिँ सफल हुनुभयो र तपाईँले अब आउने शुक्रबार भित्रमा चाहिँ आफ्नो नम्बर टिपाउन सक्नुहुन्छ है। जसको लागि चाहिँ हामी अफलाइनमा गइसके पछाडि चाहिँ जुन फोन गर्नुहुन्छ नि तपाईँ कार्यक्रममा जोडिनको लागि त्यही नम्बरमा चाहिँ तपाईँले फोन गर्नु होला आफ्नो नम्बर टिपाउनु होला है। अब कार्यक्रममा सहभागिता जनाउनु हुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा जुन यो ब्याकग्राउण्डमा बजिरहेको गीत नै छाड्दै आजको यस एपिसोडबाट म सुबिना बिदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्ला गण्डकी FM.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वागले। फोन नम्बर 0765790 सार, मोबाइल नम्बर 9847061268
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
10: टिचर। मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765414484, मोबाइल 9856603384 र 9856607988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: शुक्ला गण्डकी टाइम चेक।
24: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
25: बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ उपलब्ध गराउने। आज सुनको भाउ सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदैछ। उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष शाह, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्। महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। सहमहामन्त्रीमा रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश मन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ। सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाँगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ। चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपा महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो। आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राजसभाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसान

भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालाहरूसँग सुझाव माग, मेडिकल काउन्सिलद्वारा हेलो एनएमसी पोर्टल सञ्चालनमा लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पदाधिकारीका लागि चुनाव हुँदै देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरकारवालाहरूसँग राय सुझाव मागेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 औं बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागि हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल संचालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी संचालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाई छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनु पर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन। तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनिया विद्युतीय गाड़ीले पकड जमाउन थालेको छ। कार उत्पादन उद्योगहरू बीचको सहकार्य बढ़दै गएको छ। चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाठपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनिया गाड़ीहरू भित्रिरहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई परिवर्तन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान कोरियाली र युरोपियली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ़दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोलान्तरले पराजित गरे पनि टर्की विश्वको बाट बाहिरिएको छ। हारका बावजूद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि 2 खेलमा जित निकालेकाले 6 अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुंगियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। गैराती समूह ईका इक्वेडर र आइवरी कोस्ट विजय भएका छन्। विश्वकपमा भरे राति 12:45 नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण

भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नातिकेर भरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702525, मोबाइल 98560338, 98461568।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त, मैले त सुन्नु नपर्ने सिङ्गो बनाइसका पनि हो।
11: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
14: बिरामी परीक्षण,
13: निशुल्क औषधि वितरण,
14: प्रयोगशाला सेवा,
13: पञ्चकर्म, पूर्वकर्म,
14: बस्ती कर्म,
13: शिरोधारा,
14: नस्य कर्म, जलनीति,
13: छार सूत्र सेवा,
14: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
13: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
14: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
13: अग्निकर्म, मर्म चिकित्सा,
14: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634383।
15: मेरिया मैनी, कस्तो राम्रो गहना!
16: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
17: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807725229।
18: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
21: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल दुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
6: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, सेनिराको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई?
0: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0564141142, मोबाइल 98563128 र 98462014726।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
12: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
11: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
12: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
11: र बिहानी 17 कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0665712040।
13: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिउँ कि क्या हो?
14: पक्नुस् नानी, जे पाए त्यही कुरा सच्याउँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
15: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा NIMB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694530।
17: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
19: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
19: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565-63-175, 98-560-63-175।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVCका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVCका झ्याल ढोका।
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
8: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028 22938।
10: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु
12: सम्पर्क 0 65 414 221 मोबाइल 98560 35921
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
13: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
14: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
15: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
16: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
17: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर सम्पर्क 0 65 414 245 0 65 414 300

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000। निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनु हुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142333, मोबाइल 98 6 78 61 87।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
11: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
3: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
11: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
3: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
11: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
3: थप जानकारीको लागि 0-65-65-130।
11: कृषि विकास कार्यालय तनहुँ, दमौली।
12: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847-39-839।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
15: मोबाइल नम्बर 9028162077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: अशोक लागण्ड केएफएम 97.6
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
3: बिरामी परीक्षण
2: निशुल्क औषधि वितरण
3: प्रयोगशाला सेवा
2: पञ्चकर्म पूर्व कर्म
3: बस्ती कर्म
2: शिरोधारा
3: नस्य कर्म जलनीति
2: छार सूत्र सेवा
3: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
2: अग्निकर्म मर्म चिकित्सा
3: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0 65 63 483
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0 65 75 6 76 मोबाइल 98 560 62 6 76
7: कता हिँडेको आइफोन हातमा लिएर
8: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
7: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ
8: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 414 050 मोबाइल 98 463 23 811
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
9: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
9: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
9: थप जानकारीको लागि सम्पर्क 0 65 414 377 र 98 560 44 343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: शुक्ला गण्डकी एफएम 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98 644 35 031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
6: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460 61 268
5: 98560 60 268।
0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143377 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16 878 98235 52 7 63।
13: त हिँडेको हो आइफोन हातमा लिएर।
14: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तलाई थाहा छैन, दोलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
8: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
9: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
8: हो त नि अब चाहिँ राम्रो भयो
10: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
8: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0 65 400 194 मोबाइल 98 5 60 20 630
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
12: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
15: सम्पर्क 0654142121 मोबाइल 98565391
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
16: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
19: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
20: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
21: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
21: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
23: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
24: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
23: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
24: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
23: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98464938 98171996902
25: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
27: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
26: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहुँ
28: ¶¶
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
0: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
0: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-5-60-62-827 र 98-6-44-35-031।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथ फेर,
9: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-5-60-62-099।
10: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
12: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0-65-70-9-64, मोबाइल नम्बर 98-4-60-61-268।
13: 98-5-60-62-68।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक कनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
4: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143677 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
7: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124121160 र 9846078022।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
8: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न अहिले मतदान भइरहेको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। महाधिवेशनको 6ठौं दिन आज दोस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी वागले निर्विरोध हुनुभएको छ। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको हो। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्री पदमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरो, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विशुद्धी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 99 जनामा 50 पुरूष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणुचन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैरजिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लंघन भएको बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो।

0: निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाण्डुमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर
3: हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबड बुलेट हानेर भए पनि हात्तीलाई पुनः बासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसम

0: को अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले युरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पाउने एक बजे समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बापे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2000 यसअघि दुई पटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बापे र हालान्ड समान चार गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पाउने छ बजे समूह एजका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्गे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन चार अंकसहित शीर्ष, समान दुई अंकसहित उरुग्गे दोस्रो तथा केप भडे तेस्रो र एक अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार गरिएको हो। यो क्षमता विकासपछि केन्द्रका इन्चार्ज र स्वास्थ्य कर्मीले वडामा 50 जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायत संघ संस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। मनसून शुरू भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ। भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 83-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी
6: शुक्ला गण्डकी एफएम 97.6
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847939839।
12: मेरिया मैनी कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
17: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
18: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
17: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल न त।
19: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
20: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
19: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
19: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
20: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
21: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
22: बिरामी परीक्षण,
21: निशुल्क औषधि वितरण,
22: प्रयोगशाला सेवा,
21: पञ्चकर्म, पूर्वकर्म,
22: बस्ती कर्म,
21: शिरोधारा,
22: नस्य कर्म, जलनीति,
21: छार सूत्र सेवा,
22: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
21: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
22: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
21: अग्निकर्म, मर्म चिकित्सा,
22: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658364383।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
19: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
19: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
19: थापा फ्रेस हाउस, शुक्लागण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
23: मोबाइल 9855643952 र 9806656586।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्लागण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0658414050, मोबाइल 9843231।
24: शुक्लागण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदायको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98560067988
7: भर्ना खुल्यो
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
9: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
10: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीबी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
12: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड किचार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462014726।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्लागण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
19: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
20: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
19: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
19: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
19: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855644343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
21: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी कि तेकरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
14: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
13: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
14: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
14: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
13: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
14: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
13: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
14: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
13: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
14: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
13: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
14: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
13: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
14: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0585361175 98563175।
15: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो,
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र, मैले त त्यही गएर बनाएको,
15: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु,
17: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ,
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल,
17: ओम एम आभूषण सुन चाँदी दोकान,
15: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058008।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन,
20: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु,
19: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा, ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले, त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको, ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है,
21: दीर्घायु फर्निचर सोरुम,
22: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
21: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ,
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता,
22: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
21: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0656705794, मोबाइल नम्बर 98460261268
22: 98560261268।
24: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको,
25: कति हाँस्नु भन्नु, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु,
24: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा,
26: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि,
25: गतिलो ठाउँ चाहिँ कहाँ छ?
1: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाहन्छ पंखा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बजे

सागरजीलाई खोज्नु भएको हो। सागरजी त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिए उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9867168।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि।
7: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार।
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार।
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गरिदिउँ कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्रै विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
11: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
10: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आऊ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुन सँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विजेस ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
16: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
17: शुक्ला गण्डकी एफएम 97.6।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
5: सम्पर्क 0654142121, मोबाइल 98565391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने।
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो।
11: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो।
12: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
13: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460809। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
14: सूचना स्तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143377 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
18: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
18: ओम एम आभूषण सुन चाँदी दोकान।
16: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98058-0008।
20: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
21: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
20: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
21: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
20: प्रोप्राइटर रोशनी श्रेष्ठ,
21: मोबाइल नम्बर 98271036 र 98460-94543।
17: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
22: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
17: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
17: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560-20630।
23: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
24: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
24: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
24: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680878 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा,
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न।

0: नम्बर 0765700052 मोबाइल 98568587।
1: कृषि विकास कार्यालय तनहुको अनुरोध,
0: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
1: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
0: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
1: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
0: थप जानकारीको लागि 0765-63-130।
1: कृषि विकास कार्यालय तनहुँ, दमौली।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
8: मोबाइल 98563-43952 र 98066-56586।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0765-414-050, मोबाइल 98463-23811।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
12: शुक्ला गण्डकी टाइम चेक।
13: यति बेला साँझको ठिक 5 बज्यो।
14: घटना, दुर्घटना।

0: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। स्याङ्जाको ग्वालिङ नगरपालिका 7 स्थित लब्रे डाँडामा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 17 जना घाइते भएका छन्। ग्वालिङको मिर्दी चापाकोट सड़क खण्डमा ताप्केबाट ग्वालिङतर्फ आउँदै गरेको BA 69/05 जीप अनियन्त्रित भई सड़क छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका ग्वालिङ नगरपालिका 7 का 25 वर्षीय राजेन्द्र बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो। जीपमा सवार कुल 18 जना मध्ये घाइते भएका अन्य 12 जनालाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरेपछि थप उपचारको लागि पोखरा पठाइएको छ। पोखरा पठाइएका घाइतेहरू मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। दुर्घटना लगत्तै ग्वालिङ 7 बस्ने 28 वर्षीय जीप चालक मेन बहादुर सारूलाई प्रहरीले नियन्त्रणमा दिएको छ। सामान्य घाइते भएका चालक सारूको समेत प्राथमिक स्वास्थ्य केन्द्र ग्वालिङमै उपचार भइरहेको छ। भर्खरै प्रसारित समाचारमा 79.05 हुनुपर्नेमा नेता भएकोमा सच्याइएको छ। तनहुँको म्यागदे गाउँपालिका 1 स्थित साँगे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेको अवस्थामा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार करेन्ट प्रयोग गरी माछा मारिरहेको भन्ने विशेष सूचना प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले माछा मार्न प्रयोग गरिने ब्याट्री इन्भर्टर जस्ता विद्युतीय उपकरण र अन्य सामग्रीसहित उनीहरूलाई रंगे हात नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका व्यक्तिहरूलाई आवश्यक कानूनी कार्यवाहीको लागि व्यास नगरपालिकाको कार्यालयमा पठाइएको थियो। स्थानीय सरकार संचालन ऐन तथा पर्यावरण संरक्षण सम्बन्धी स्थानीय व्यवस्था अनुसार नगरपालिकाको कार्यालयले शुक्रबार उनीहरूलाई जनही 10,000 रूपियाँ जरिवाना गरेको प्रहरीले जनाएको छ। चोरी मुद्दामा फरार रहेका प्रतिवादीलाई 26 वर्षपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ। स्याङ्जा जिल्ला अदालतको मिति 2057 जेठ 22 गतेको फैसला अनुसार चोरी मुद्दामा 1 महिना 25 दिन कैद भुक्तान गरिसकेको र अझै 5 दिन कैद भुक्तानी गर्न बाँकी रहेका फरार प्रतिवादी पुतली बजार नगरपालिका 10 का 39 वर्षीय यम बहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको हो। गुरूङलाई आफ्नै घरबाट पक्राउ गरी बाँकी कैद भुक्तानीको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। पर्वतको मोदी गाउँपालिका 6 तिलाहारका 51 वर्षीय जितबहादुर विकलाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले बिकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष

हटाउन निर्देशन दिएको बताउनुभयो। पालिकाले जलविद्युत र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरू क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। यही असार 11 गतेको मितिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कार्यवाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो। रघुगंगा गाउँपालिकाभित्र हाल 5 क्रसर उद्योग संचालनमा रहेको अध्यक्ष बहादुर भण्डारीले बताउनुभयो। अवैध क्रसरले नदीजन्य वस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानि पुर्याएकोले बन्द गराउन गाउँपालिकाले अग्रसरता दिएको अध्यक्ष भण्डारीले दावी गर्नुभयो। गोर्खा जिल्लाको सहकारी क्षेत्र गम्भीर संकटमा परेको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले जिल्लाका 81 सहकारी संस्था समस्याग्रस्त अवस्थामा रहेको, 134 संस्था निष्क्रिय बनेको तथा धेरै संस्थाका संचालक नै सम्पर्कविहीन रहेको खुलासा गरेको हो। प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा सहकारीहरूको प्रभावकारी अनुगमन हुन नसकेको, कानूनी व्यवस्था कार्यान्वयन कमजोर रहेको तथा एकीकृत सूचना व्यवस्थापन प्रणाली अध्यावधिक नभएकोले वास्तविक अवस्था समेत यकिन गर्न कठिन भएको छ। जिल्लाको आरूघाट गाउँपालिकाका 34 सहकारी मध्ये कुनै पनि नवीकरण भएका छैनन् भने 6 संस्था समस्याग्रस्त सूचीमा परेका छन्। बारपाक्सुलेकोट गाउँपालिकामा दर्ता भएका 49 सहकारी मध्ये 33 संस्था समस्याग्रस्त भेटिएका छन्। ती संस्थाका संचालकहरू समेत सम्पर्कमा नरहेको प्रतिवेदनमा उल्लेख छ। गोर्खा सदरमुकामको ऐतिहासिक मार्ग अर्थात पीएन रोड पृथ्वीनारायण मार्ग अन्तर्गत गोर्खा बस पार्कदेखि ठूला आँगनसम्मको सड़क एक हप्ताको लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तरोन्नति तथा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन उक्त सड़क खण्डमा सवारी साधन संचालन अस्थायी रूपमा रोकिएको गोर्खा नगरपालिकाले जनाएको छ। सड़क बन्द भएसँगै दैनिक आवाजावत गर्न सर्वसाधारण स्थानीय व्यवसायी विद्यार्थी तथा पर्यटकलाई केही असुविधा हुने भए पनि निर्माण कार्य समयमै सम्पन्न गरी सुरक्षित व्यवस्थित गुणस्तरीय सड़क उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको गोर्खा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताउनुभयो। गोर्खाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय गन्तव्य पुग्ने मुख्य सड़क भएकोले यसको मरमत सम्भार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन लागि उहाँले जानकारी दिनुभयो। निर्माण अवधिभर यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ। गोर्खाको इतिहास र पहिचानसँग जोड़िएको पृथ्वीनारायण मार्ग पर्यटकीय तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण सड़क हो। पोखरा महानगरपालिका 21 कृषक ज्ञान बहादुर कार्कीको दैनिकी तरबुजा खेतीमै हुने गरेको छ। 24 रोपनी क्षेत्रफलमा तरबुजा खेती गरिरहनु भएका कार्की क्रेस्ट हिल कृषि तथा पशु पंक्षी फार्ममा सिजन सकिन लाग्दा पनि तरबुजा उत्पादन गर्नुभएको हो। वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक कृषि खेती शुरू गर्नुभएका कार्कीको एक उदाहरणीय कृषकको रूपमा स्थापित हुनुहुन्छ। उहाँलाई पोखरा महानगरपालिकाले उत्कृष्ट कृषकको रूपमा सम्मान समेत गरेको छ। पोखरा महानगर क्षेत्रमा तरबुजा खेती भित्र्याउने कृषकको पहिचान बनाउनुभएका कार्कीको फार्ममा हाल तरबुजा लगायतका तरकारी बाली उत्पादन भइरहेको छ। पोखरा महानगर क्षेत्रमा करिब 500 रोपनी क्षेत्रफलमा तरबुजा खेती हुने गरेको छ। तरबुजा कृषकलाई महानगरपालिकाले बेउ मल्चिङ प्लास्टिक असिना छेक्ने जाली लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। डिभिजन वन कार्यालय तनहुले चालू आर्थिक वर्ष 2082-83 मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम अन्तर्गत 27 वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। उद्धार गरिएका वन्यजन्तु मध्ये 6 मृतावस्थामा फेला परेका थिए भने 21 जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएको वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो। कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा 2 चितुवा, 1 चरीभाग, 1 मृग, 1 स्याल र 1 भार्से रहेका छन्। यस्तै जीवित अवस्थामा उद्धार गरिएका वन्यजन्तुमा 1 चरीभाग, 4 अजिंगर, 14 विभिन्न प्रजातिका सर्प तथा एउटा गिद्ध रहेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुंगा दुर्घटना बढेपछि मौसम बिग्रिएको बेला डुंगा चलाउन रोक लगाएको छ। प्रशासनले बिहिबार सूचना जारी गरी डुंगा कायकिङ र सर्फिङ राफ्टिङ बोटिङ सञ्चालन गर्न व्यवसायी तथा सरकारवालालाई सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको हो। तालमा मंगलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा

0: का युवकको ज्यान गएको थियो। यसअघि पनि हावाहुरीको कारण फेवातालमा फँसेका पर्यटकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्धार टोलीले पटक पटक उद्धार गर्दै आएका थिए। दैनिक जस्तो दिउँसो हावाहुरी, चट्याङ र मध्यम वर्षा भइरहेकोले विपदजन्य जोखिम न्यूनीकरणको लागि मौसम असामान्य भएको अवस्थामा सामान्यतया दिउँसो 2 बजेपछि सेवा सञ्चालन नगर्न भनिएको छ। सामान्य अवस्थामा पनि साँझ 6 बजेपछि सबै खालका जल पर्यटनका गतिविधि अनिवार्य रूपमा बन्द गर्न प्रशासनको निर्देशन छ। प्रशासनले सम्बन्धित निकायमा दर्ता नभएका, मूल्य सूची नभएका, मूल्यमा एकरूपता नभएका सेवाग्राहीलाई बिल बिजक गरी जारी गर्ने नगरेका, सेवाग्राहीको बीमा नगरेका, असुरक्षित र अव्यवस्थित ढंगले सञ्चालन भएको भन्ने जनगुनासो आएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनुभयो। प्रशासनको सूचनामा पेशा व्यवसाय सम्बन्धित निकायहरूमा दर्ता एवं नवीकरण गर्न लाइफ ज्याकेट लगाउन भनिएको छ। सेवाग्राहीहरूलाई डुंगा, काइकिङ र सर्फिङ चलाउने तरिका, आइपर्ने सक्ने समस्या, समस्या निराकरण गर्ने तरिका बारे पनि जानकारी दिनुपर्ने बताइएको छ। हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in पी लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सूचना एस तनहु सेवा हस्पिटल दोलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको?
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
10: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
11: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबिल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबिल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबिल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
10: मोबाइल 9856052577।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
13: बिरामी परीक्षण
12: निशुल्क औषधि वितरण
13: प्रयोगशाला सेवा
12: पञ्चकर्म पूर्व कर्म
13: बस्ती कर्म
12: शिरोधारा
13: नस्य कर्म जलनेति
12: छार सूत्र सेवा
13: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
12: अग्निकर्म मर्म चिकित्सा
13: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634383।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
16: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
2: शुक्ला गण्डकी FM 97.6।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
3: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
10: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
10: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी 17 कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712440।
11: चिसापानी
12: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाहेक होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ, दुलेगौडा, ढोरफिर्दी, मान्द्रे, छब्दी, साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।

0: धन्यवाद साथीना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9855338 9841656858।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124121160 र 9845078022।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: And Babu.

अनि बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोस्।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ
3: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
2: 98560 61268।
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0765414233, मोबाइल 98678 61887।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
13: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
12: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
13: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
13: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
12: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
13: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
12: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
13: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाओ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
11: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
13: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
11: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
13: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
11: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
13: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 50 63 175।
14: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
9: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
14: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
9: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
14: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
15: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
9: थप जानकारीको लागि 0 65 5 63 130।
15: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC.
1: Tapai sundai hununcha Shukla Gandaki FM 97.6 MHz.
4: Journeys into the heart of global events
3: and voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: कार्य समितिमा 49 जना महिला आज शपथ ग्रहण हुने।
7: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम। 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने। देशभरका 26 लाख किसान सूचीकरण।
6: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षण सँगै पूर्वाधारको अभाव। घरेलु प्रतियोगिता भइरहेमा अवसर सँगै क्षमता पनि बढ्ने खेलाड़ी र प्रशिक्षकको भनाई।
8: गेमहरू इन्टरनल नभएपछि त मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई, अनि स्किल्स पनि कसरी चेक गर्ने।
9: खेलाडीलाई पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौं।
7: एआईमा 6,50,000,000,000 लगानी गर्ने सामसङको योजना। देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
6: र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
10: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556-94-33-4-93-555।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6ठौं दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोडिम वाग्ले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्की, त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला एक सहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्थ, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। झण्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4000 भन्दा धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 900 जनामा 50 पुरूष र 49 जना महिला छन्, जसमा 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवत सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँ अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसैबीच रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्यको शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम अहिले 6:30 बजेपछि महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ। यो सँगै महाधिवेशन पनि समापन हुनेछ। झण्डै 1 हप्ता लामो रासोपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड़ रूपियाँ भन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ।

0: अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लंघन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुरासैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अर्को सूचना मार्फत संसद सचिवालयले पर्सि बस्ने जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको समेत बताउनु भएको छ।
0: सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनस्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष 2 वटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनस्थापना केन्द्रहरू संचालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
1: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा संचालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि संचालन हुने यो परियोजनाले देशका 3 वटा प्रदेशको 4 वटा जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मध्य प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम संचालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झण्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने

0: यो भइरहेको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधारको अभाव बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तीनजेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 49 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि सर्यो, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, खेलकुद मैदानमा महिला सहभागिता बढ़दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाड़ीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्, तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास सापागाईको रिपोर्ट।
4: 2070 सालमा 9 राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको 13 वर्षपछि यसपालि 10 संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
5: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेशनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै खुशी लागेको छ।
4: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाड़ीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्, तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाड़ीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
5: गेमहरू इन्टरनल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल्स पनि कसरी चेक गर्ने, यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ, त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र, अब अहिले क्लबहरू पनि बढ़िरहेको छ अनि यङ यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेछ, खेल्न आइरहेछ। आई थिङ्क त्यो एकदमै राम्रो हो, त्यही भएर इन्टरनल गेम एकदमै धेरै हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
4: प्रतियोगिता भइरहँदा खेलाड़ीको अनुभव र आत्मविश्वास बढ़नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाड़ीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाड़ी रुबिना छेत्रीको भनाइ छ।
6: प्लेयर्सलाई चाहिने भनेको नै म्याच हो, म्याच खेले पछाडि बल्ल उनीहरूलाई एक्सपोजर जस्तो चाहिएको त्यो अनुसारले उनीहरूले इनिसिएटिभ गर्न सक्छ। सो त्यो नेसनल क्यालेन्डर मात्रै एउटा नपर्खेर अरू अर्को कर्पोरेट हाउसहरूले पनि एक्सपो एम्बेसेडर बनाएर केटीहरूलाई दिएर
4: नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्डो, भलिबल, बास्केटबल लगायतका खेलमा महिला खेलाड़ीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसरबीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला खेलाड़ीले गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरूङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
7: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वयंसेवकको रूपमा बाहिर आएर खेल्ने भए अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाड़ीहरूको आगमन पनि हुन्छ, अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
8: राज्यले सबभन्दा खेलाडीलाई लगानी गर्नु पर्यो, जहिले पनि खेलाडीलाई सोधिन्छ, प्रत्येकलाई सोधिन्छ हाम्रो टार्गेट के हो त भन्ने कुराहरू, हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ भने लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौँ।
4: महिला खेलाडीका लागि अवसर विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
9: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा, त्यो कुराहरू पनि अहिले त पहिला भन्दा धेरै नै सुधार भइसक्यो। तर म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई अझ हामीले जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता।
1: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, पशु सेवा विभागले काठमाण्ड उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको विभागले जनाएको छ। काठमाण्डौ भक्तपुर ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार तीन महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी अण्डा दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट नै विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ।
0: झापाको मेचीनगर नगरपालिका वड़ा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाण्डुमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
1: शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको नेप्से त्यसता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्यूचल फण्ड, निर्वी जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 वटा कम्पनीको शेयर घटेकोमा 85 वटाको आज बढ़ेको छ। त्यस्तै 20 वटा कम्पनीको शेयर घटबड़ भएन। आज कालिका लघुवित्तको शेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सुनो रिभर्स, टक्सार पिकुवा खोला हाइड्रो पावर र यामबलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.83 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीका 77,27,000 कित्ता शेयर 3.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन जाति व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200ले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको हो।
1: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम संचालनको रणनीति तयार पारिएको छ। मनसून शुरू भएसँगै साउन महिनादेखि क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ।
0: भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि संचालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले संचालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए।
1: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6 खर्ब 50 अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मिङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोड़िएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ़दै गएपछि सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर. आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ. नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो. यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्. उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्. 8 वटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 औं स्थानमा छ. यस्तै नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 औं स्थानमा छ.
1: र फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आएका 2 वटा खेल हुँदैछन्. नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्. विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो. फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्. यो खेल जित्ने टोली समूह विजेता बन्नेछ. गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ. यो समूहमा सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्. उपाधि दावेदार फ्रान्सका केलेन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ. सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली पनि हो. एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्. विश्वकपमा भोलि बिहान पाउने 6 बजे समूह यसका 2 वटा खेल हुँदैछन्. नवप्रवेशी केप भर्डे र साउदी अरब तथा उरुग्वे र स्पेनले खेल्दैछन्. तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ. खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
0: सहमति जुटाउन नसकेपछि राष्ट्रपामा मतदानबाटै पदाधिकारी चयन. निर्वाचित 900 केन्द्रीय कार्य समितिमा 49 जना महिला आज शपथ ग्रहण हुने.
1: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम. 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने. देशभरका 26 लाख किसान सूचीकरण.
0: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता. प्रशिक्षणसँगै पूर्वाधारको अभाव. घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ़ने खेलाड़ी र प्रशिक्षकको भनाई.
1: एआईमा 6 खर्ब 50 अर्ब डलर लगानी गर्ने सामसङको योजना. देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने.
0: र नेदरल्याण्डसमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा. विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा.
1: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र मदन पौड्याल पनि विदा हुन्छौं. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98560285587।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
9: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
11: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। छौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
14: है ब्रिजेश ज्वेलर्स।

0: सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनु हुने भएकाले निसन्तान दम्पतिले परामर्श लिए उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654-14050, मोबाइल 98463-23811।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0635 63 175, 98 560 63 175।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz रेन्टे नेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकैसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

रासोपाको नयाँ पदाधिकारी चयनमा 1500 कम्मत खस्यो। उपसभापतिमा सुविता गौतम निर्वाचित, महामन्त्रीमा विपिन कुमार आचार्य। मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूको असन्तुष्टि। शासकीय सुधारका लागि 40 निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी। एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि असार 16 गते सुनवाई हुने। एमालेसँग तत्काल सहकारी गरिने नेकपा संयोजक प्रचण्डको भनाई। स्याङ्जामा 22 जना सवार बलेरो जीप दुर्घटनामा एकको ज्यान गयो, 20 जना घाइते। गृह मन्त्रालयको कार्य सम्पादन मूल्यांकनमा तनहु प्रशासन 17 स्थानमा, मेगदीको साँगे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने 6 जनालाई प्रहरीद्वारा जरिवाना। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह आईका 2 खेल हुँदै र नेदरल्याण्डसमा हुने लीग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। पदाधिकारीको लागि आज भएको निर्वाचनमा महिलातर्फ उपसभापतिमा उहाँ निर्वाचित हुनुभएको हो। राज्यसभा पदाधिकारीको लागि भएको मतदानमा 1289 मत खसेको थियो। यसैबीच महामतीमा विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ। पूरै परिणाम आउनु अघि नै महामन्त्रीका प्रत्याशी मनिष झाले उहाँलाई बधाई दिनुभएको जनाइएको छ। आचार्यले पार्टीलाई जिम्मेवारी बनाउन सक्दो प्रयास गर्ने प्रतिक्रिया दिनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। आज अपरान्ह मतदानका लागि तोकिएको 5 बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन्। अपरान्ह 5:02 मतदान स्थल पुग्दा मतदान गर्न नदिएको उनीहरूले बताए। उनीहरूले 3 दिनका लागि तोकिएको महाधिवेशन 6 दिन पुर्याउँदा केही नहुने तर आफूहरू केही मिनट ढिलो पुग्दा मतदानको अवसरबाट वञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। करिब 4000 संख्यामा प्रतिनिधि रहेकोमा पदाधिकार निर्वाचनमा 1500 भन्दा कम मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा पराजित भएपछि तनहु निर्वाचन क्षेत्रमा 2 प्रतिनिधि सभा सदस्य श्रीराम नेपालीले अब कुनै पनि निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। पार्टीको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिनुभएका नेपालीले अपेक्षित मत प्राप्त गर्न नसकेपछि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अबदेखि कुनै पनि निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णय गरेको बताउनुभयो। उहाँले आफ्नो निर्णय व्यक्तिगत रहेको उल्लेख गर्दै जनताप्रतिको सेवा र जिम्मेवारीबाट भने पछि नहट्ने स्पष्ट पार्नुभयो। सांसदको रूपमा आफूले पाएको जनमतको सम्मान गर्दै तनहु 2 नागरिकको विकास, सुशासन र जनहितका मुद्दामा निरन्तर सक्रिय रहने उहाँको प्रतिबद्धता छ। राजपको हालै सम्पन्न महाधिवेशनमा तनहुबाट केन्द्रीय सदस्यमा उम्मेद्वार दिएका श्रीराम नेउपानी सहित राजु दाहाल, विकास सिग्देल र प्रकाश थापा पनि निर्वाचित हुन सक्नु भएन। बस्दै नबसी सारिएको प्रतिनिधि सभा बैठक फेरि सारिएको छ। फेरि सारिएको बैठक आइतबार बिहान 11 बस्ने संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 अनुसार शनिबारको लागि सारिएको बैठक आइतबार

प्रशासनिक संयन्त्रलाई चुस्त पारदर्शी जवाबदेही र जनमुखी बनाउने उद्देश्यले हालसम्म करिब 40 निर्देशिका कार्यविधि निर्देशन परिपत्र जारी गरेको छ। यी मध्ये अधिकांश निर्देशिका कार्यविधि निर्देशन परिपत्र सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। सरकारका निर्देशिका कार्यविधि निर्देशन परिपत्र मुख्यतया प्रशासनिक सुधार, सेवा प्रवाह, मितव्ययता, कृषि तथा व्यापार प्रवर्धन, प्राकृतिक स्रोत व्यवस्थापन, भ्रष्टाचार निवारण, सुशासन, सार्वजनिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, स्वास्थ्य बीमा, सुधार तथा नागरिक गुनासो सम्बन्धमा सम्बोधनमा केन्द्रित रहेका छन्। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आगामी असार 16 गते सुनवाई हुने भएको छ। पौडेलकी पत्नी दो माया पौडेलले उहाँलाई गैर कानून रूपमा नियन्त्रणमा राखिएको दावी गर्दै असार 10 गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको थियो। उक्त निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गतेभित्र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाब पेश गर्न आदेश दिएको छ। अदालतले त्यसपछिको सुनाई असार 16 गतेका लागि तय गरेको हो। यसअघि विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उहाँलाई असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउन 7 दिन हिरासतमा राख्ने अनुमति दिएको छ। हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उहाँमाथि थप अनुसन्धान गरिएको बताइएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकारी गरिने बताउनु भएको छ। मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकारीको सहमति हुने गरी छलफलमा रहेको बताउनु भएको छ। प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभयो। देशको नेतृत्व फेरि पनि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने उहाँको दावी छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा नागी र असीम शाह निर्वाचित हुनुभएको छ। सम्पन्न निर्वाचनबाट उहाँहरू सह महामन्त्री पदमा निर्वाचित हुनुभएको जनाइएको छ। स्याङ्जामा यात्रुवाहक जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। 22 जना सवार जीप सड़कमा पल्टिएर भएको दुर्घटनामा 20 जना घाइते भएका हुन्। वालिङ नगरपालिका साथ लवली डाँडा स्थित मिर्दी चापाकोट सड़क खण्डमा तापकेबाट वालिङतर्फ आउँदै गरेको बीएए 7905 नम्बरको डबल क्याब बलेरो जीप दुर्घटना हुँदा वालिङ साथका 25 वर्षीय राजेन्द्र वीरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। जीपमा 22 जना सवार भएकोमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रिफर गरिएको छ भने 2 जनालाई बुटोल पठाइएको छ। 1 जना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। जीप चालक स्याङ्जाको वालिङ साथकै वर्ष 28 का मीनबहादुर सारूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। बालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा पर्वतमा 68 वर्षीय वृद्ध पुरूष पक्राउ परेको खबर छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन कुमार पटेलका अनुसार जिल्लाको फलिवास नगरपालिका 9 भगरा स्थित ओखरेनीका बल बहादुर पौडेल छेत्री पक्राउ पर्नु भएको हो। गत जेठ 7 गते दिउँसो छेत्रीले 14 वर्षीय बालिकालाई ललाई फकाई जबरजस्ती करण गरेको भन्दै बालिकाकी आमाले प्रहरी चौकी भंगरामा उजुरी दिनुभएको थियो। जेठ 9 गते दर्ता भएको उजुरीको आधारमा प्रहरी चौकी भंगरा र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले छेत्रीलाई नियन्त्रणमा लिएको हो। अभियुक्तमाथि कानून बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले जानकारी दिनुभयो। गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय तनहुँले देशभरका जिल्ला प्रशासन कार्यालय मध्ये 17 स्थान हासिल गरेको छ। मूल्यांकन अनुसार तनहुँ प्रशासनले 16.875 अंक प्राप्त गरेको छ। दोस्रो त्रैमासिकमा 21 स्थानमा रहेको कार्यालय तेस्रो त्रैमासिकमा 4 स्थान सुधार गर्दै 17 स्थानमा पुगेको हो। कार्य सम्पादनका विभिन्न सूचक आधारमा गरिएको मूल्यांकनमा तनहुँ प्रशासनले आफ्नो सेवा प्रवाह, सुशासन तथा प्रशासनिक कार्य सम्पादनमा सुधार गर्दै स्थान उकास्न सफल भएको देखिएको छ। जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउँदै कार्य सम्पादनमा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
3: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
20: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
21: सम्पर्क 0564142121, मोबाइल 9856035921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: यस, यमा
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त
22: किन आमा के भएर
1: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
22: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
1: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
22: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
1: मोबाइल 9856043952 र 9806656586
23: हजुर दान गरौ
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
25: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
23: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
24: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
27: बाकी समाचार तनहुँको म्याग्दी गाउँपालिका 1 स्थित सागे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिएका 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ सागे खोलामा करेन्ट प्रयोग गरी माछा मारिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो प्रहरीले माछा मार्न प्रयोग गरिएको करेन्ट लगाउने उपकरणसहित 6 जनालाई नियन्त्रणमा लिएको जनाएको छ नियन्त्रणमा लिएका व्यक्तिहरूलाई आवश्यक कार्यवाहीका लागि व्यास नगरपालिकाले पठाइएको थियो नगरपालिकाले उनीहरूलाई 10,000 जरिवाना गरी रिहा गरेको जनाएको छ प्रहरीले नदी तथा खोलामा करेन्ट विषादी वा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्नु गैर कानूनी कार्य भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ साथै प्राकृतिक जलचर तथा जैविक विविधता संरक्षणका लागि यस्ता अवैध गतिविधि विरूद्ध निगरानी र कार्यवाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ पर्वतको मोदी गाउँपालिका 6 तिलाहारका 51 वर्षीय जितबहादुर विकालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ जिल्ला अदालतका पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकालाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो अदालतले उहाँलाई कर्तव्य ज्ञान मुद्दामा 25 वर्ष जन्म कैद तथा पटकी अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ अदालतको फैसला अनुसार विकाले 2082 कार्तिक 25 गते श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेको जनाइएको छ नारायणघाट बुटोल सड़क विस्तार आयोजनाले नवलपुर खण्डमा सड़क सौन्दर्यीकरणको कामलाई समेत अगाडि बढ़ाएको छ सड़कको बीचभागलाई हरियालीयुक्त बनाउन चाइनिज दुबो रोप्ने कार्य शुरू गरिएको हो आयोजनाले विशेष गरी चोरमारा जंगल क्षेत्र र चोरमारा बजार आसपासको सड़कको बीचभागमा दुबो रोपेर सड़कलाई आकर्षक र वातावर मैत्री बनाउने काम अघि बढ़ाएको छ यस सड़क खण्डमा 4 लेन सड़कसँगै बीचभागमा हरियालीको व्यवस्था गरिएको छ आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार मुख्य सड़क निर्माणको काम अन्तिम चरणमा पुगेपछि सौन्दर्यीकरण लगायतका बाँकी कामहरू पनि सँगसँगै अघि बढ़ाइएको हो उहाँका अनुसार असार महिनामा वर्षा हुने भएकाले दुबो रोपनको लागि यो समय उपयुक्त मानिन्छ पर्याप्त चिस्यानका कारण रोपिएको दुबो सहजै उर्किने भएकाले आयोजनाले दुबो रोप्ने काम शुरू गरे पनि यस क्षेत्रमा अहिले अपेक्षित वर्षा नभएको कारण रोपिएको दुबो सुक्न नदिन ट्याङ्कर मार्फत नियमित रूपमा पानी हाल्ने व्यवस्था गरिएको खनालले बताउनुभयो म्याग्दीको रघुगंगा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा संचालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानूनी प्रक्रिया पूरा नगरी संचालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिएको बताउनुभयो। पालिकाले जलविद्युत र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरू क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। पोखरा महानगरपालिका 21 का कृषक ज्ञानबहादुर कार्कीको दैनिकी तरबुजा खेतीमै हुने गरेको छ। 24 रोपनी क्षेत्रफलमा तरबुजा खेती गरिरहनुभएका कार्की क्रिस्ती हिल कृषि तथा पशुपक्षी फार्ममा सिजन सकिन लाग्दा पनि तरबुजा उत्पादन गर्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक कृषि खेती शुरू गर्नुभएका कार्की काशीको एक उदाहरणीय कृषकको रूपमा स्थापित हुनुहुन्छ। उहाँलाई पोखरा महानगरपालिकाले उत्कृष्ट कृषकको रूपमा सम्मान समेत गरेको छ। पोखरा महानगर क्षेत्रमा तरबुजा खेती भित्राउने कृषकको पहिचान बनाउनुभएका कार्कीको फार्ममा हाल तरबुजा लगायतका तरकारी बाली उत्पादन भइरहेको छ। पोखरा महानगर क्षेत्रमा करिब 500 रोपनी क्षेत्रफलमा तरबुजा खेती हुने गरेको छ। तरबुजा कृषकलाई महानगरपालिकाले बिउ मल्चिङ प्लास्टिक असिना छेक्ने जाली लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। यस वर्ष असिना पानीले क्षति पुर्याएको कारण उत्पादनमा ह्रास आएपछि करिब 250 टन तरबुजा उत्पादन भएको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडेरियाले जानकारी दिनुभयो। शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक निफ्टी 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दुमा रहेको निफ्टी त्यस यता घटिरहेको हो। निफ्टी सोमबार 1.4 छ, मंगलबार 26.1 छ, बुधबार 14.45 र हिजो बिहिबार 8.50 अंकले घटेको थियो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 170 वटा कम्पनीको शेयर घटेकोमा 85 वटाको बढ़ेको छ। यस्तै 20 वटा कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कालिका लघुवित्तको शेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.83 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीका 77,27,000 कित्ता शेयर 3 अर्ब 94 करोड़ रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजाने मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह आईका 2 वटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरका आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छन्। यो समूहका सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलियन एमबाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एयरलिङ हालण्डका कारण पनि आज खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता पनि हो। एमबाप्पे र हालण्ड समान 4 गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह एचका 2 वटा खेल हुँदैछन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशी केप बर्डी र साउदी अरेबिया तथा मेक्सिको ग्वाडालाजारा रंगशालामा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंकसहित साउदी अरेबिया पुछारमा छ। विश्वकपमा भोलि बिहान 8:45 समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सीएटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नाभिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नाभिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अंकसहित 3 र नाभिबिया 22 अंकसहित 7 स्थानमा छ। रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछानी, कुशल भोर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनोद भण्डारी रहनु भएको छ। यस्तै वैकल्पिक खेलाड़ीमा सन्दीप जोरा, शहाब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री रहनु भएको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रासपाको नयाँ पदाधिकारी चयनमा 1500 कम मत खस्यो। उपसभापतिमा सविता गौतम निर्वाचित, महामन्त्रीमा विपिन कुमार आचार्य मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूको असन्तुष्टि। शासकीय सुधारको लागि 40 निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी। एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रतिष्ठीकरण रिटमाथि असार 16 गते सुनवाई हुने। एमालेसँग तत्काल सहकारी गरिने नेकपा संयोजक प्रचण्डको भनाई। स्याङ्जामा 22 जना सवार बलेरो जीप दुर्घटनामा 1 को मृत्यु, 20 घाइते। गृह मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा तनहु प्रशासन 17 स्थानमा। म्याग्दीको साँगे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने 6 जनालाई प्रहरीद्वारा जरिवाना। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। फिफा विश्वकप फुटबलमा आज राति 1:15 बजे समूह आईका 2 खेल हुँदै र नेदरल्याण्डसँग हुने लीग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा। अवस्थ हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKL AGANDAKI@gmail.com।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफल का कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
6: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
7: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
25: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
25: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
25: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0 65 5 71 240।
8: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 5 70 7 44।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
28: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
29: 12 एल्मुनियम अब यूपीबीसीको साथमा।
28: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
29: सम्पर्क 12 यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
30: कृषि विकास कार्यालय तनहुको अनुरोध,
31: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
30: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
31: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
30: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
31: थप जानकारीको लागि 0 65 5 63 130।
30: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 9856065770।

0: भाइले माया साँच्चै गर्नुपर्छ
1: भाइलाई।
2: खाना
1: मायाले दिँदैछु भन्दैछ।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त, उनका सानो नपर्ने सिङ्गो बनिसका पनि हो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि, बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
8: दाजु पनि, बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98067 13425।
12: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोमु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र मह, मोबाइल 98461 16878 98235 52 7063।

0: सूचना स्तनहुसेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 13 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143677 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: जी न नोटेटाङ जी मिठो जिंगु मातृभाषाए सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी सात पेटा अनुरुद्ध सुभया
5: नमस्ते जजुलपा जी ज्ञान नारायण श्रेष्ठ ख
4: जी बिन्दु श्रेष्ठ ख मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान आज यस कार्यक्रमका अतिथि हुनुहुन्छ शुक्ला गण्डकी पतञ्जली योग गुरु दीपक श्रेष्ठ आज सुन्नुहुनेछ उहाँसँग पतञ्जली योग सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम र कुराकानी
5: आज ए पहा ख शुक्ला गण्डकी योग गुरु दीपक श्रेष्ठ ठङ आनन्द पतञ्जली योग सम्बन्धी अन्तर्क्रियात्मक
4: आज हामी सदाको शुक्रबार जस्तै बेलुकी 8 बजेको नेपाल भाषाको कार्यक्रम प्रस्तुत गर्दैछौ कार्यक्रम प्रस्तोता
5: जी ज्ञान नारायण श्रेष्ठ
4: जी बिन्दु श्रेष्ठ
5: जी नुवा अब जिमी ठो भ्यायो ढ्याउ नपाए श्रृंखला छिपुङ सकस्ता आप आपा सुभा
4: म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृंखलामा तपाईँहरू सबैलाई धेरै धेरै स्वागत छ
5: खोजी आज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डी नपन सहकार्य यहाँले डकाउ ख ठो कार्यक्रम सकने शुक्रबार बोनी च्याउ बजे शुक्लागण्डी एफएम गुनेको दशमलव खुब मेगा हजे प्रसारण ज्याचुन्न
4: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीसँग सहकार्य गरेर तयार गरिएको हो यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्लागण्डकी एफएम 97.6 मेगा हर्जमा प्रसारण भइरहन्छ
5: रेडियो ध्वनि तरंग नपाङ शुक्ला गण्डकी एफएम .com जिमी पात्र र नेपाली पात्र एप्स निवालिन जीवन र विश्व डाङ्गालङ्गिन फेन रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थोप्ला खु मेगा हज र शुक्ला गण्डकी च्याटी युट्युब च्यानल छिपुसी मालो बेलाई ठो कार्यक्रम गेन फेन ठो ज्याजे प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेउ दुलेगडा ख थाना फेन्सी कापा सम्बन्धी सकटा ओस मो ढेवा लुना छप उहाँले स्वादेश
4: रेडियो ध्वनि तरंगसँग शुक्ला गण्डकी एफएम .com हाम्रो पात्रो नेपाली पात्रो एप्समा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्ज र शुक्ला गण्डकी लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ यस कार्यक्रमको प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा हो यहाँ विभिन्न फेन्सी कपडा सुपथ मूल्यमा पाइन्छ
5: भ्या संस्कृति संरक्षण प्रवर्धन यात्रा शुक्ला गण्डकी नपाङ सहकारले ठोज आज डकाउ ख
4: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाएको हो
5: ठोस्या छगो हप्ता नपाए जाँदै छिपुसु उद्योग वाणिज्य संघ शुक्ला गण्डकी स्थापना शुक्ला नगर उद्योग वाणिज्य संघ उद्देश्य ठोए ज्या गोले स्थापना जिउख आय नाय सुख ढाउ सम्बन्धी खाङ याडिल पतञ्जली योग ज्याजय जिल्ला मु छान्जे गुरु तथा दुलेगुडा पतञ्जली संस्थापक नाय दीपक श्रेष्ठ नपाई योग सम्बन्धी खाँटेर जिगाचङ सकसिंह याले साथ भेटाई नपाइछन्
4: यो भन्दा एक हप्ता अघिको कार्यक्रममा उद्योग वाणिज्य संघ शुक्ला गण्डकीको स्थापना शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको उद्देश्य यसको काम कर्तव्य कसरी स्थापना भएको हो अहिले यसको अध्यक्ष को छ भन्ने सन्दर्भमा सुनेर साथ दिनुभयो आज पतञ्जली योगका गुरु शुक्ला गण्डकीका संस्थापक अध्यक्ष गुरु तथा पतञ्जली योग जिल्ला महासचिव दीपक श्रेष्ठसँग अन्तर्क्रियात्मक कुराकानी प्रसारण गर्न लागेका छौं सबैले सुनेर साथ दिनुहुन अनुरोध छ
5: सगनसा नपा छिटा ठो ज्याझै आपा आपा लसको सद
4: सबभन्दा पहिले तपाईलाई यस कार्यक्रममा धेरै धेरै स्वागत छ
6: आपा आपा शुभे
5: नेपाल देशै पतञ्जलि योग जहाज गोलेन सिंह सुरजी उखजी,
4: नेपालमा पतञ्जलि कार्यक्रम कहिलेदेखि शुरू भएको हो?
0: नेपालको पतञ्जलि यो स्थापना ज्यू दर्ताज्यू 2064 साल असोज 20 गते संस्था यो सुरु जुख।
4: नेपालमा पतञ्जलि कार्यक्रम 2064 असोज 20 गते शुरू भएको भनेर उहाँले बताउनु भएको छ।
5: आनाङ 2064 साल असोज 20 गते नसिङ नेपाले ठो ज्याज सुरुजु ढाडिल तनहु जिल्ला ठो ज्याज गोलेन सिंह सुरुजी खजी।
4: तनहु जिल्लामा यस कार्यक्रम कहिलेदेखि शुरू भएको होला?
0: तनहु जिल्ला नेपालको 64 साल निसिङ सुरुजुसले ओ लगत्तै 64-65 साल निसिङ अब तनहु जिल्ला ठो यो ज्या पतञ्जलि ज्या सुचारू जुख।
4: तनहु जिल्लामा पनि 2064 सालमै लगत्तै शुरू भएको थियो, त्यसपछि पनि 2065 सालदेखि नै यो कार्यक्रम शुरू भएको भनेर बताउनु भएको छ।
5: शुक्लागण्डकी नगरपालिका डुनी ठो ज्याज गोलेन सिंह सुरजी उखजी।
4: शुक्लागण्डकी नगरपालिका भित्र कहिलेदेखि शुरू भएको हो?
0: शुक्लागण्डकी डुने ठो पतञ्जलि योग समिति चाहिँ झिबुङ 2075 साल मंसिर 5 गते निसिङ झिबुङ योग शिक्षक तालिम बिहानी झिबुङ ओ बेला 34-35 जना योग शिक्षक तालिम सकाउ ओ सकुबले झिबुङ 27-28 जना चाहिँ यो योग शिक्षक तालिम क्यानी झिबुङ आला निसिन्दु ठो पतञ्जलि योग समिति शुक्ला गण्डकी ध्यानी झिबुङ थाना पतञ्जलि यो साधना केन्द्र खोल्यानी झिबुङ ठो शुक्ला गण्डकी टा पतञ्जलि र रोगमुक्त पतञ्जलि ध्यानी गरौं योग रहौं निरोग ध्याउ मूल नाराका साथ झिमुङ पतञ्जलि योग समिति योग अभ्यास 2075 सालदेखि झिमुङ सूर्य यान्न।
4: शुक्ला गण्डकी नगरपालिका भित्र 2075 साल मंसिर 5 गतेदेखि नै योग शिक्षा तालिम शुरू गरिएको भनेर उहाँले बताउनुभयो।
5: शुक्ला गण्डकी नगरपालिका डुने गौ साधना केन्द्र डजी।
4: शुक्ला गण्डकीमा साधना केन्द्र कतिवटा छ?
0: आ चाहिँ ठो शुक्ला गण्डकी डुने 12 साधना केन्द्र र जसमध्ये झिबुङ आ चाहिँ या चाहिँ ठो वडा नम्बर 4 न्यौड सौडको नापा छौ नेवासमा साधना केन्द्र चाहिँ बन्द जुलो विविध कारण अनि पारी ढोरफिर्ती 8 चाहिँ सौड घारिङ चाहिँ आना कटिङ खुले जान्ना आना चाहिँ छौड अनि थाना वडा नम्बर 2 चाहिँ कोत्रेर थाना गाछे पानी अनि न्यौड अनि बेलचौत्रा 5 चाहिँ आना नै न्यौड र खैरिन टार 6 र 7 समुचे

0: त्यो चाहिँ हामी बिहान 4:30 बजेबाटै हामी योग अभ्यासमा जुड्छौँ। त्यो योग अभ्यासमा जुड्दाखेरि हामी चाहिँ यो 84 छ भने यो नेहारकुरामा पनि यो हामी चाहिँ यो झिबुङ चाहिँ
1: चेपिएको
0: 84 प्याकेज झिबुङ सुख्या साधारण केन्द्र झिबुङ 84 प्याकेज झिबुङ सधैँ यहाँ
2: दैनिक रूपमा योगाभ्यास उहाँले बिहान बिहानमा जहिले पनि 84 आइटम चाहिँ सधैँ योगाभ्यास भइरहन्छ भनेर बताउनु भयो।
1: श्री गोलिनी सिंह ठो योग ज्या जोडे जीव खोजी
2: तपाईँ यो योगासनसँग जोडिनु भएको कति भयो?
0: जी ठो योगाभ्यास जोडे ज्या 75 साल निस्किन ठु झिबुङ योग शिक्षक 75 साल मंगसिर 5 गते निस्नु झिबुङ क्यान्न आला निस्नु जोडे ज्या असम्म जोडे ज्या चाहिँ र ठोगे चाहिँ जी सुटा सुटा सधैँ योग अभ्यास जोडे जाने झिबुङ योग अभ्यास सकन सकन ज्याचाङ
2: उहाँले भन्नुभएको छ म चाहिँ 2075 मंसिर 5 गतेबाट जोडिएको अहिले निरन्तरता दिँदैछु जोडिरहेको छु भनेर बताउनु भयो।
1: यो केन्द्र मध्ये शुक्लगण्डी यहाँ सकनी आफा गना दजी
2: यो केन्द्र मध्ये शुक्लगण्डकीमा सबभन्दा धेरै कहाँ छ होला?
0: यो अलिक ठो चाहिँ साधक साधिका त धाउखजी छिपुङ ठो साधक साधिका चाहिँ सकनी ठ्या मनुपुङ आपा आपा टु ड तर सकन धातले आपा आ चाहिँ
1: आयुर्वेदिक
0: साधन केन्द्र ड र आ नकटिन हुकु चाहिँ साधन केन्द्र घारिए खुले जान्न आना नकटिन शिविर फ्यान्न आना न आ चाहिँ आपा आपा ड आना लगभग झिबुङ पेउबिसे गाउँ बास जति झिबुङ साधक साधिका ठोङ्यौ केन्द्र र मेगुएन आपा आपा टु ड
1: केन्द्र साधना खैरिन सलेन आपा डाना
0: खैरिनी साधन केन्द्र नातले आयुर्वेद साधन केन्द्र आपा ड अनि घारिएन आ चाहिँ आपा टु ड
2: उहाँले सबै ठाउँमा सबै साधना केन्द्रमा धेरै नै छन् तर अलि धेरै भनेको खैरिन टार आयुर्वेदिक साधना केन्द्रमा चाहिँ धेरै छन् भनेर बताउनु भएको छ। घारीमा पनि अहिले नयाँ खोल्नु भएको घारीमा पनि धेरै छन् भनेर बताउनु भएको छ।
1: ठोए उद्देश्य छु खजी
2: यसको उद्देश्य के होला?
0: ठोए उद्देश्य हो सक्कसित स्वस्थ डके भ स्वस्थ समाज यो निर्माण हो ख र ठोए उद्देश्य ढाउ सक्क ठ्या शुक्ला गण्डकी यो सकै सक्कनी ओडाङे जनजन पुन्टा स्वस्थ डक्यौ र शुक्ला गण्डकी यो 12 ओडाङे झिमुङ योगे प्रचार प्रसार या उद्देश्य डर शुक्ला गण्डकी डुने सक्कसित स्वस्थ डक्यौ झिमी उद्देश्य
1: सक्कसित निरोगी डक्यौ उद्देश्य मुख्य मुखले
0: हजुर
2: यसको उद्देश्य उहाँले सबै जनजनलाई चाहिँ स्वस्थ र निरोगी बनाउने भन्ने उद्देश्य शुक्ला गण्डकी भित्रका सबै व्यक्तिहरूलाई चाहिँ स्वस्थ र निरोगी बनाउने भन्ने उद्देश्य लिएर अगाडि बढ्नु भएको छ भनेर बताउनु भएको छ।
1: साधक साधिका प्रतिक्रिया छोडु हजुर
2: योगाभ्यास साधक साधिकाको प्रतिक्रिया के छ?
0: साधक साधिका प्रतिक्रिया एकदमै बाल्न ड हामी प्रतिक्रिया झिबुङ एकदमै स्वस्थ ज्याताङ ठोटा निरन्तरता त्यो बेमान्ला र झिबुङ्ग न फसनिसिङ ठौ मनुटा र वरिपरि त्यो मनुटा हगानी सक्कसित झिबुङ स्वस्थ डक्यौ प्रतिक्रिया ठङ्गे प्रतिक्रिया एकदम सकारात्मक प्रतिक्रिया साधक साधिका पनि व्याचेन यहाँ ठालान्न
2: उहाँले साधक साधिकाहरूले हामी चाहिँ एकदम स्वस्थ भएका छौँ र अहिले यहाँ शुक्ला गण्डकीमा भएको सबै व्यक्तिहरूलाई पनि यहाँ ल्याएर स्वस्थ बनाउने निरोगी बनाउने भन्ने प्रतिक्रिया चाहिँ जनाउनु भएको छ।
1: योगाभ्यास या बेटी छुछु ठाकु एजेन्डाजी
2: योगाभ्यास गराउँदा के कठिनाई आइपरेको छ होला?
0: ठाकु भन्ने ठाकु ढ्याउ खाए वास्तवमै छुन्नमहरू छनु हेर्नु पेनु गानु चाहिँ भाइ त ठाकु ठाकु जेना 6 हप्ता र 10 दिन जति जुसीले सक्कनी झिबुङ ठो आसन पुङ या फेना र भाइ त नुगु नुकु पुन्टा भाइ त ठाकु ठाकु जुठिन्टु लैजेन नत्र ठाकु ढाउ छुन्न मरु अङ्गे योगेवानी ठाकु जेना योगेवानी ठङ्गे जेना अङ्गे जेना लिपा मया सनिस अङ्गे जेना मखु ठानाए सक्कनी थेरापी छिन्टु जेना जाने छ जाने

0: साउ यो देन नसा च्यापे दियो नसा च्यापे दियो वास देन कपास आयो वास देन ठङ्गे ठङ्गे जोनिसा जोनिसा सक्ने वास देन झिमि भिन्दा भिन्दै रोग अनुसार यो झिमुङ थेरापी ढिन्टुङ योग अभ्यास यानि मनपुन्टा स्वस्थ राख्यो ताजिमुङ बर्दिया चाहिँ
1: सुरु सुरुमा अलिक गाह्रो हुन्छ, त्यसपछि लगभग एक हप्ता गर्दै जाँदा सजिलो हुन्छ र यो योग गर्दाखेरि हामीलाई धेरै रोगहरू निको हुन्छ, टाउको दुख्ने के पिनास हुने अनि आदि इत्यादिहरू अरू थुप्रै रोगहरू पनि यसको यो योग गरेर निको हुन्छ भनेर उहाँले बताउनु भएको छ।
2: ठो ज्याजा साउबेटी कसले कसले ठुन चाहिँ अभाव जनाजी गुलिन्ठ वाङ दुख बिनाजी गुलिन्ठ फ्यन दुख बिनाजी सकन्छ योग यो ठ्याला मजुन न उन समस्या त मुखले
0: अङ्गे ओ अङ्गे झिमुन त एकदमै समस्या ज्याचन वा बेला न ठ्याङे मइङ अब चुकुराङ ठ्याजेन गुली गुलिन ठ्या गुली गुलिन ठ्या अब समाज यो ए भाइ त टटराम्रो जेन आमा समय भाइ त चुकुराङ जेन गुली गुले छे यहाँ यहाँ पार्टी पौवाङ नै यहाँ एकदमै अस्जिलो र अनि फेरि ठो पतञ्जलि फेरि ढेबा मकासिङ निशुल्क यो या ध्यान अनि ढेबा क्यानी गुलगुल ठ्या या त सुक्सा निशुल्क यो ठोए निशुल्क छ्या सपङ्ग ढेबा क्या ध्यान अनि गुलगुल ठ्या भाडा पुले माल्ला ओ भाडा पुलानी न झिभुङ ज्यासाने माउ जेना ओ ज्यासाने माउ बोले अब ठाउँ स्वास्थ्य त गुली डाङ खर्च यहाँ मको अनि भाडा पुल्टा गुली पर्दैन आपाए भाडा पुल्टा आप परे मज्यो महिना सक्षिङ यस्तो आप पर्छ नासु परेज्यू ओङ चाहिँ जीवन जीवनभरि तपाईँ स्वस्थ दिएन र लाखौं खर्च ज्यौ ढेबा बच्दैन झिमु सधैँ योगे जोडे ज्या चुङसा निसिङ जोडे ज्या चुङसा निसिङ जोडे ज्या चुङसा निसिङ झिमुङ न्याचु वास पनि वास न बिस्तारै बिस्तारै नेमाउ जेन बिस्तारै बिस्तारै ओ टोटो टोटो उहाँ एकदमै ठाकु ठाकु अब प्रेसरे वास न्याचुना सुगरे वास न्याचुना ऊ चाहिँ झ्याप्प टोटे मजु ऊ चाहिँ डक्टरले सल्लाह अनुसार टोटे माल्ला नत्र कपास आऊ सेखन्च्याउ अङ्गे चाहिँ सिटिमिति जुट्टु मजु ओ चाहिँ दाछे छपङ्गे पो चाहिँ ओङ्गे सेखन्च्या मान्ला सेखन्च्याउ धाउ झिमी शरीर जुन मवाल्ला चिज ओ सेखङ पिने हान्छेन ओ चाहिँ जेन न त कपास्याउ नसा स्याउ अङ्गे चाहिँ वास चाहिँ सधैँ न्याचुन चाहिँ बिस्तार बिस्तार टोटो टोटो उहाँ नै ठो यो अङ्गे यान
2: महत्व
1: योगावासको उद्देश्य उपलब्धि र महत्व के छ होला
0: यो ठो योग अभ्यास मनु यो दिनचर्या डकेमाला हेठिनि न झिमु जाने अठिन्टु ठो योग अभ्यास न जान उठिन्टु टु यानि ठो योग अभ्यास त झिमु निरन्तरता बेमाला र ठो महत्व ढाउ चाहिँ झिमुङ स्वस्थ जाने नाप्पा झिमुङ स्वस्थ जाने समाजता टोलता र राष्ट्र टु झिमुङ स्वस्थ डक्यौ डक्यौ उद्देश्य झिमुङ ठङ्गे यानि झिमुङ ओटा एकदम महत्व ब्याचा र सक्कनि त झिमुङ ठो स्वस्थ डक्यौ अनुसार झिमुङ ज्याचा ओटा त झिमुङ महत्व ब्याचा र सक्कसिङ न ठङ्गे स्वास्थ्यता महत्व ब्यानि दिनियो छौमियो घण्टा सधैँ समय बेमाला ठो ज्यान त ठो शरीर त सधैँ छौमियो घण्टा समय बिसा निस्किङ ठो शरीर गर्न झिमुन्टा साथ बेना साथ बेना नत्र ठो शरीर गर्न साथ मभ्यो न ठाउँ ठाउँ मन गए छनुनु साथ बेना सकन्द हप्ताले ठोटो शरीर स्वस्थ जेमाला स्वास्थ्य डकेमाला नाप्पा नत्र झिमुङ हङ्खी जानी समाजता अगाडि बढाटा ठो शरीर स्वास्थ्य मर्छ निस्किङ झिमुङ ठो समाजता टु अगाडि बढाटा आप ठाकु जेना ओइ जाने झिमुङ योगे लैजाचाङ लगभग 75 साल निसिङ आत्ताले जिङ निरन्तरता बिहानी थानासम्म व्याचाङ असम्म मटो टानी अपवाद बाहेक च्यारा झुलो छनु यानु अपवाद बाहेक जिङ असम्म छनु न यो मटो टानी छिपोसँग न ठो एउटा टोटेन्टे र जोडे जाँचुसँग टोटेन्टे मजा जुसानीसिङ जोडे जेता चाहिँ आह्वान या चाहिँ ठङ्गे ठुख ठो चाहिँ ठो उद्देश्य चाहिँ सकसित जनजनता योग्य जोड उद्देश्य हो
2: नपा ठपुङ स्वस्थ जो समाज त देशभरि सकिने जनता स्वस्थ डकै ठो महत्व छ
0: हजुर सकसित स्वस्थ डकै महत्व छ
1: यसको महत्व चाहिँ पहिला आफू स्वस्थ हुने र जनजनलाई स्वस्थ गराउने समाजलाई स्वस्थ गराउने र सबै विश्वभरलाई स्वस्थ गराउने यसको महत्व हो
2: आतले छिपुङसुङ योग गुरु दीपक श्रेष्ठ नपाङ योग सम्बन्धी खाङ्याली सात ब्याडी ल ठो ङ्याली छिपुन्टा गङ्गे लैजिला ठो प्रतिक्रिया र सुझाव ब्याडी सङ
1: अहिलेसम्म तपाईँहरूले योग गुरु दीपक श्रेष्ठसँग भएको योगावश अन्तर्क्रिया सम्बन्धी कुरा सुनेर साथ दिनुभयो यो अन्तर्क्रिया कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया र सुझाव दिनुहोला
2: छिपुङ सकेस्ता आपा आपा सुभाया
1: तपाईँहरूलाई धेरै धेरै धन्यवाद
2: मेको हप्ता ठङ्गेटु खाँकेली वेगा
1: अर्को हप्तामा यस्तै कुरा लिएर आउँछौ
2: नेपाल भाटा जागा जेन्नु मात्रै भार ल्याहेमा
1: नेपाल भाषा बोल्न जागा हौ मातृभाषा बोल्नुपर्छ
2: सुभाया जोजोलप्पा धन्यवाद नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि,
2: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
2: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: कति हाँस्नु भन्नु, यस्तरी पङ्खा चलेर आएको देखेनौ भन्नु?
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
11: भर
4: पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30-324।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
15: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
16: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 58।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धन लक्ष्मी सुनसादी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
18: शुद्ध सुन तथा चाँदीका गरगहना,
15: छापावाला सुन चाँदीका गरगहना,
18: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
15: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
19: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
3: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेज स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर शोरूम डेलीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 065-75-974। मोबाइल नम्बर 98-460-268।
3: 98-560-268।
23: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98-141-11178, 98-560-0078।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 98-560-33-398 र 98-465-10-950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
26: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ। दैनिक बिहान 8:00-9:30, दिउँसो 5:00-7:00।
25: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे।
26: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल। दैनिक बिहान 8:00-9:30, दिउँसो 3:30-7:00।
25: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
26: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र। दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
25: थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
27: शुक्ला गण्डकी FM 97.6।

0: भन्दैन, भो भो भो भोलि भन्दैन, भो भो भो भोलि भन्दैन।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: सिका जो इन उड भन्छन्, कैयौं उद्धार कर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धार कर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इन उडको भनाई, भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उपविदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढ़ेको बाढ़ी र पहिरोको जोखिम माझ जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सविता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौं।
4: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
3: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
4: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्तै हुन लागिसक्यो। 29-59 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। त्यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पुरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
3: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
4: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र सुरु भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
3: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नु भयो त्यस्तो संक्षेपमा?
4: यो रासोपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्बन्ध देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
3: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
5: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला, त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केयोटिक भन्छ नि अङ्ग्रेजी, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको जस्तो त्यस्तो पनि भान परिरहेको छ। दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आफै ड्र गर्ने जस्तो
3: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
5: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
3: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
5: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 को दशकको गन्धहरू आउँछ कि त्यसमा।
3: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
5: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई ट्याक्स गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाढ्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस गरिरहनु भएको, भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रोड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
3: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामिछाने जो पहिलेदेखि रासोपा स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
5: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने, प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने जस्तो खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बारेनजीले अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन, यो त के हो कि यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन वान कन्सेप्ट वान थ्योरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्वस्व कसरी के भन्ने कसरी के भन्ने देखायो कि
6: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
5: केही पनि क्लियर छैन कि केही पनि क्लियर छैन।
6: अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ। महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
5: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए र अहिले राष्ट्रपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने सक्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने त्यस्तो खालको पद्धति देखिरहेछ।
6: अब अन्त्यमा चाहिँ प्याकुरेलजी, हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
5: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौ। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
3: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3,000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
2: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
4: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
10: पण्डित बहादुर सुन, पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार,
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार,
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार।
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइन्छ। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508।
12: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्क सँग। गर्दै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: 4914194 मोबाइल 98 5 60 20 6 30।
1: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14157।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्लगण्डकी समाचार मायालाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.10 समय गर्छ र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पत्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा सुन्नुहोस्। साङ्जामा यात्रुवाहक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। 22 जना सुवाजी सड़कमा बल्टिएर भएको दुर्घटनामा 20 जना घाइते भएका मलिङ नगरपालिका साथ लवली डाँडास्थ मेदी चापाको एउटा सड़क खण्डमा ताकिएबाट वालिङतर्फ आउँदै गरेको बीएए 79005 नम्बरको डबल क्याब बलेरोजी दुर्घटना हुँदा वालिङ सातका 25 वर्षीय राजेन्द्र वीरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। जिम्मा 22 जना सवार भएकोमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्र वालिङ च्याङ्जामा सामान्य उपचार पछि उपचारका लागि 17 जनालाई पोखरा रिफर गरेको छ भने 2 जनालाई बुटवल पठाएको छ। 1 जना बालकको प्राथमिक उपचार स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। जीप चालक च्याङ्जा वालिङ सातकै 28 वर्षीय मिन बहादुर सरकार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय च्याङ्जाले जनाएको छ। बालिकालाई जबरजस्ती गराउने गरेको अभियोगमा पर्वतमा 68 वर्षीय वृद्ध पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन कुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका 9 भगरा स्थित औखेनीका बलबहादुर पौडेललाई पौडेल छेत्रीलाई पक्राउ गरेको हो। जेठ 7 गते दिउँसो छेत्रीले 14 वर्षीय बालिकालाई लगाए फकाइ जबरजस्ती कराई गरेको भन्दै बालिकाकी आमाले प्रहरी चौकीमा भगरामा उजुरी दिएका थिए। जेठ 9 गते दर्ता भएको उजुरीको आधारमा प्रहरी चौकी भगरा र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले छेत्रीलाई नियन्त्रणमा लिएको हो। अभियुक्तमाथि कानून भवन जुन मुद्दा दर्ता गराए अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले बताउनुभयो। गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को त्रैमासिक कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्य तनहुँले देश सरकारले जिल्ला प्रशासन कार्यमध्ये 17 औं स्थान हासिल गरेको छ। मूल्याङ्कन अनुसार तनहुँ प्रशासनले 16.875 अङ्क प्राप्त गरेको छ। दोस्रो त्रैमासिकमा 21 स्थानमा रहेको कार्यालय तेस्रो त्रैमासिकमा 40 स्थान सुधार गर्दै 17 स्थानमा उग्लिएको हो। कार्य सम्पादनका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा तनहुँ प्रशासनले आफ्नो सेवाप्रवाह सुशासन तथा प्रशासनिक कार्य सम्पादनमा स्तरगत स्थान उकास्न सफल भएको देखिएको छ। जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा देश

0: म्याग्दी गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेका क्लस्टर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाको प्रमुख प्रशासक अधिकारी कुलराज पौडेलले कानून प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्लस्टर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिएको बताउनुभयो। पालिकाले जलविद्युत विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरू क्लस्टर उद्योगले जन्य वस्तुको खननमा संलग्न रहेको पाइएमा कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। पोखरा महानगरपालिका केसमा कृषि ज्ञान बहादुर कार्कीको दैनिक तरबुजा खेतीमै हुने गरेको छ। 24 रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्नुभएका कार्की कृषि हिल कृषि तथा पशुपन्छ पर्व फार्ममा सिर्जन सकिएन लाग्दा पनि तरबुज उत्पादन गर्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक कृषि खेती शुरू गर्नुभएका कार्की कास्कीको एक उदाहरणीय कृषकका रूपमा स्थापित हुनुहुन्छ। उहाँलाई पोखरा महानगरपालिकाले उत्कृष्ट कृषकका रूपमा सम्मान समेत गरेको छ। अब समलाई तिनजेलसम्म सुनाइ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्लाघण्टकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै म रिममा पनि बिदा आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई दिनुहोस् राम्रोसँग जालडुगाको चुको लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रेणीमा एक बदल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचार जानकारी का लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, ईमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्लागंडकी एफएम 97.6
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टायर, राष्ट्रिय

0: क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9460094530।
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार।
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
3: ओमकार।
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार।
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0565705052। मोबाइल 9856285587।
9: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुतल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560।

0: 16 Tobis.
1: शुक्लागंध KFM 97.6
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रीय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभप्रभात। दाजु मिति विक्रमसँग 2013 श्री साल असार महिनाको 13 गते शनिबार ज्येष्ठ शुक्ल पक्षको त्रियोदशी तिथि अंग्रेजी मिति अनुसार जुन 27 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज शनि प्रदोष व्रत सुषमा साना र सम्झौ मझौला उद्यम दिवस। सूर्यदेव बिहान 5:11 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। बिरानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गर्न यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

सभा को नयाँ पदाधिकारी चयनमा 1500 कम मत खस्यो। उपसभापतिमा सविता गौतम निर्वाचित, महामन्त्रीमा विपिन कुमार आचार्य मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूको असन्तुष्टि। शासकीय सुधारका लागि 40 निर्देश सके एवं प्रशासनिक दस्तावेज जारी। एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि 7 गते सुनाउने। एमालेसँग तत्काल सहकार्य गरिने नेकपा संयोजक प्रचण्डको भनाई। सञ्जाममा 22 सवार बोलेर जीव दुर्घटनामा 1 मृत्यु, 20 घाइते। गृह मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा तनाव प्रशासन 17 स्थानमा। म्यागलेको साँगे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने 6 प्रहरीद्वारा जरिवाना। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। नर्वेलाई हराउँदै फ्रान्ससम्म विजेता हिराको विश्वकपबाट बाहिरियो। र नेदरल्याण्डमा हुने लिग दुई श्रृंखलाका लागि नेपाली टोली घोषणा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रपतिको महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन्। मतदानको पूरै परिणाम आउनु अघि नै महामन्त्रीका अर्का प्रत्याशी मनिष झाले उहाँलाई बधाई दिनुभयो। आचार्यले पार्टीलाई जिम्मेवारी बनाउन सक्दो प्रयास गर्ने प्रतिक्रिया दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सहमहामन्त्री पदमा असीम शाह हरिरकाल अनि सादागी विजय हुनुभएको छ। चितवनको भरतपुरमा जारी पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उहाँहरू विजयी हुनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरू असन्तुष्ट जनाएका छन्। शुक्रबार अपराह मतदानका लागि तोकिएको 5 बजेको समय सकेसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन्। अपराह 5:02 मतदान स्थल पुग्दा मतदान गर्न नदिएको उनीहरूले जनाएका छन्। उनीहरूले 3 दिनका लागि तोकिएको महाधिवेशन 6 दिन पुर्याउँदा केही नहुने तर आफूहरू केही मिनट ढिलो हुँदा मतदानको अवसरबाट वञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। करिब 4,000 संख्यामा प्रतिनिधि रहेकोमा पदाधिकारी निर्वाचनमा 1500 भन्दा कम मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय सदस्य पदमा पराजित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेपालीले अब कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्। पार्टीको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदमा जिम्मेवारी उम्मेद्वारी दिएका नेपालीले छिट मत प्राप्त गर्न नसकेपछि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अबदेखि कुनै पनि निर्वाचन मैदान नबन्ने निर्णय गरेको बताउनु भएको हो। उहाँले आफ्नो निर्णय व्यक्तिगत रहेको उल्लेख गर्दै जनता प्रतिको सेवा र जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्नुभयो। सांसदका रूपमा आफूले पाएको जनमतको सम्मान गर्दै तनहुँका नागरिकको विकास सुशासन र जनमतका मुद्दामा निरन्तर सक्रिय रहने उहाँको प्रतिबद्धता छ। राज्यसभाको हालै सम्पन्न महाधिवेशनमा तनहुँबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रीराम नेपाने सहित राजु ढकाल, विकास सिग्देल र प्रकाश थापा पनि निर्वाचित हुन सकेनन्। बस्दै नबसी सारिएको प्रतिनिधि सभा बैठक फेरि सारिएको छ। फेरि सारिएको बैठक आइतबार बिहान 11 बजे बस्ने सांसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 3 अनुसार शनिबारका लागि सारिएको बैठक आइतबार बस्ने गरी सभामुख रूपप्रसाद डीबी अर्यालले सारेका हुन्। हिजो बस्ने भनिएको प्रतिनिधि सभा बैठक नबसी शनिबारसम्मका लागि सारिएको थियो। सत्तारूढ राष्ट्रपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ। प्रधानमन्त्री नरेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तह सहित मातहतका निकायहरूलाई लक्षित गरी करिब 4 दर्जन निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले वर्तमान सरकार गठन भए यता प्रशासनिक संयन्त्रलाई चुस्त, पारदर्शी, जवाबदेही र जनमुखी बनाउने उद्देश्यले हालसम्म करिब 40 निर्देशिका, कार्यविधि, निर्देशन परिपत्र जारी गरेको छ। यी मध्ये अधिकांश निर्देशिका, कार्यविधि, निर्देशन परिपत्र सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। सरकारका निर्देशिका, कार्यविधि, निर्देशन परिपत्र, मुख्य तह प्रशासनिक सुधार सेवा प्रवाह, मितव्ययिता, कृषि तथा व्यापार प्रवर्धन, प्राकृतिक स्रोत व्यवस्थापन, भ्रष्टाचार निवारण, सुशासन, सार्वजनिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, स्वास्थ्य बीमा सुधार तथा नागरिक गुनासो सम्बन्ध सम्बोधनमा केन्द्रित रहेका छन्। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री कृष्णप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणमाथि आगामी असार 16 गते सुनाई हुने भएको छ। पौडेलकी पत्नी दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा नियन्त्रणमा राखिएको दावी गर्दै असार 10 गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको थियो। उक्त निवेदनपछि प्रारम्भिक सुनाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते भित्र महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब पेश गर्न आदेश भएको दिएको छ। अदालतले त्यसपछि सुनाई असार 16 गतेका लागि तय गरेको हो। यसअघि विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई असार 9 गते विशेष अदालत काठमाडौँमा बसेर गराएको थियो। विशेष अदालतले अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउन 7 दिन हिरासतमा राख्ने अनुमति दिएको छ। हाल सम्पत्ति शुद्धिकरण सुने अनुसन्धान विभागले उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमला प्रचण्डले एमालेसँग तत्काल सहकार्य गर्ने बताउनु भएको छ। मोरङको विराटनगरमा हिजो पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल त एकता नभए पनि सड़कदेखि स्वतन्त्रसम्म कार्य गत एकता गरेर अगाडि बढ़ने बताउनु भएको हो। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुने गरी छलफलमा रहेको बताउनु भएको छ। प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभयो। देशको नेतृत्व फेरि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने दावी उहाँले गर्नुभयो। साङ्जामा यात्रुवाहक जीव दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने 20 घाइते भएका छन्। 22 छवा जीव सड़कमा पल्टिएर भएको दुर्घटनामा 20 घाइते भएका छन्। वाली नगरपालिका स्थित लवली डाँडामा मर्दिचो चापाकोट सड़क खण्डमा तापकेबाट वालिङतर्फ आउँदै गरेको BAA 80-05 नम्बरको डबल क्याप बोलेरो जी दुर्घटना हुँदा वालिङ सातका 25 वर्षीय राजेन्द्र बेर कट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। जीपमा 22 सवार भएकोमा 20 घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा सामान्य उपचारपछि उपचारका लागि 17 पोखरा रिफर गरिएको छ भने 2 बुटवल पठाइएको छ। 1 बालकको प्राथमिक उपचार स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। जीप चालक स्याङ्जा वालिङ सातकै अर्पर्स 28 मीन बहादुर सारूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्राधिकरणले स्याङ्जाले जनाएको छ। बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा पर्वतमा 68 वर्षीय वृद्ध पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक राजन कुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका 9 बगरा स्थित ओख्रेनी बलबहादुर पौडेल छेत्री पक्राउ परेका हुन्। जेठ 7 गते दिउँसो छेत्रीले 14 बालिकालाई रलाई फकाई जबरजस्तीकरणी गरेको भन्दै बालिकाकी आमाले प्रहरी चौकी बगरामा उजुरी दिएकी थिइन्। जेठ 9 गते दर्ता भएको उजुरीको आधारमा प्रहरी चौकी बगरा र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले क्षेत्रलाई नियन्त्रणमा लिएको हो। अभियुक्तमाथि कानून बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले बताउनुभयो। गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2022-83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय तनहुँले देशभरका जिल्ला प्रशासन कार्यालय मध्ये 17 स्थान हासिल गरेको छ। मूल्याङ्कन अनुसार तनहुँ प्रशासनले 16.875 अङ्क प्राप्त गरेको छ। दोस्रो त्रैमासिकमा 2100 स्थानमा रहेको कार्यालय तेस्रो त्रैमासिकमा 4 स्थान सुधार गर्दै 17 स्थानमा उक्लिएको हो। कार्य सम्पादनका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा तनहुँ प्रशासनले आफ्नो सेवा प्रभाव शासन तथा प्रशासनिक कार्य सम्पादनमा सुधार गर्दै स्थान उकास्न सफल भएको देखिएको छ। जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउँदै कार्य सम्पादनमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ। तनहुँमा गृहपालिका स्थित साङ्गे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका 6 प्रहरी नियन्त्रणमा लिएको छ। साङ्गे खोलामा करेन्ट प्रयोग गरी माछा मारिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले माछा मार्न प्रयोग गरेको करेन्ट लगाउने उपकरण सहित 6 नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूलाई आवश्यक कार्यवाहीका लागि व्यास नगरपालिकाले कार्यालय पठाएको थियो। नगरपालिकाले उनीहरूलाई ₹10,000 जरिवाना गरी रिहा गरेको जनाएको छ। प्रहरीले नदी खोलामा करेन्ट विषारी वा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्नु गैरकानूनी कार्य भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। साथै प्राकृतिक जलचर तथा जैविक विविधतालाई संरक्षणका लागि यस्ता अवैध गतिविधि विरूद्ध निगरानी र कार्यवाहीलाई निरन्तरता दिने प्रहरले जनाएको छ। मोदी गाउँपालिका छ तिलाहाराका 51 वर्षीय बहादुर विकलाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। उहाँ अदालतले उनलाई कर्तव्यजान मुद्दामा 25 वर्ष कैद जन्म कैद तथा पटके अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसला अनुसार विकले विक्रम सन् 2082 कार्तिक 25 गते श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेको थियो। नारायणगढ बुटा वन सड़क विस्तार आयोजनाले नगर प्रखण्डमा सड़क सौन्दर्यकरणको कामलाई समेत अगाडि बढ़ाएको छ। सड़कको बीचभागलाई हरियाली बनाउन चाहिने दुबो रोप्ने कार्य शुरू गरिएको हो। आयोजनाले विशेष गरी चोरमारा जंगल क्षेत्र र चोरमारा बजार आसपासको सड़कको बीच भागमा दुबो रोपेर सड़कलाई आकर्षक र वातावरण मैत्री बनाउने काम अघि बढ़ाएको छ। सड़क खण्डमा 4 लेन सड़क सँगै बीच भागमा हरियालीको व्यवस्था गरिएको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार मुख्य सड़क निर्माणको काम अन्तिम स्तरमा पुगेपछि सौन्दर्यकरण लगायतका बाँकी कामहरू पनि सँगसँगै अगाडि बढ़ाएको उहाँका अनुसार असार महिनामा वर्षा हुने भएकाले दुबो रोप्नका लागि यो समय उपयुक्त मानिन्छ। पर्याप्त चिसियानका कारण रोपिएको दुबो सहजै उर्कने भएकाले आयोजनाले दुबो रोप्ने कार्य शुरू गरे पनि यस क्षेत्रमा अहिले अपेक्षित वर्षा नभएका कारण रोपिएको दुबो सुक्न नदिन ट्याङ्कर मार्फत नियमित रूपमा पानी हाल्ने व्यवस्था गरिएको खनालले बताउनुभयो। म्याग्दीको र गंगा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेको क्रसर उद्योगहरू हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत कुलराज पौडेलले कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई 1 महिनाभित्र हटाउन निर्देशन दिएको बताउनुभयो। पालिकाले जलविद्युत र विकास योजनाका आयोजनाका लागि अनुमति दिएका बाहेक अरू क्रसर उद्योगले कतिजना वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलिए।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
15: कता हिँडेको आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
20: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
22: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
23: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
22: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
23: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
22: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
23: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
22: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
23: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
22: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढ़ी र पहिरोबाट बचौ र बचाउ,
23: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
22: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
23: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
22: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
23: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
22: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
23: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
22: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175 98563175।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, पोखरा महानगरपालिका 21 का कृषक ज्ञान बहादुर कार्कीको दैनिकी तरबुजा खेतीमै हुने गरेको छ। 24 रोपनी क्षेत्रफलमा तरबुजा खेती गरिरहनुभएका कार्की कृषि हिल कृषि तथा पशुपन्छी फार्ममा सृजन सकिन लाग्दा पनि तरबुजा उत्पादन गर्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्केर पनि व्यावसायिक कृषि खेती गर्नुभएका कार्कीको एक उदाहरणीय कृषकका रूपमा स्थापित हुनुहुन्छ। उहाँलाई पोखरा महानगरपालिकाले उत्कृष्ट कृषकको रूपमा सम्मान समेत गरेको छ। पोखरा महानगर क्षेत्रमा तरबुजा खेती भित्राउने कृषकको पहिचान बनाउनुभएका कार्कीको फार्ममा हाल तरबुजा लगायतका तरकारी बारी उत्पादन भइरहेको छ। पोखरा नगर महानगर क्षेत्रमा करिब 500 रोपनी क्षेत्रफलमा तरबुजा खेती हुने गरेको छ। तरबुजा कृषकहरूलाई महानगरपालिकाले बिउ मल्चिङ प्लास्टिक असिना छेक्ने जाली लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। यस वर्ष असिना पानीले क्षति पुर्याएका कारण उत्पादनमा रास आएपछि करिब 250 टन तरबुजा उत्पादन भएको आर्थिक विकास नाचाका प्रमुख मनोहर कडरियाले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार, प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू हुने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाएको छ। यद्यपि अनुमति प्राप्त भएर रेस्टुरेन्टमा पनि यो प्रतिबन्ध लागू हुने छैन। स्पेन बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएको छ। खेल समाचार फ्रान्स समूह आएको विजेता बनेको छ नर्वेलाई 4-1 हराउँदै फ्रान्स विजेता बनेको हो। फ्रान्सका लागि उस्मान डेम्बेले ह्याट्रिक गरे। उनले खेलको 20-33 मिनटमा गोल गरे। इन्जुरी समयमा डियाजर डिजोले गोल गरे। नर्वेका थियोलो ओसोगाडले 21 मिनटमा गोल फर्काएका थिए। फ्रान्सले यसअघि सिनेगललाई 1-0 पराजित गरेको थियो भने इराकलाई 3-0 पराजित गरेको थियो। लगातार 3 जितबाट 9 अङ्क बटुल्दै फ्रान्स सशस्त्र तालिकाको शीर्ष स्थानमा रहेको छ। नर्वे यसअघि समूह चरणको खेलमा इराकलाई 4-1 पराजित गरेको थियो भने सिनेगललाई 3-2 पराजित गरेको थियो। दुवै खेलमा जित र एकमा हार बेहोरेको नर्वे 6 अङ्क सहित स्थानमा छ। यता सेनेगलले इराकलाई 5-0 प्राप्त गरेको छ। सेनेगलका लागि 4 मिनटमा हबिब दियाराले गोल गरेका थिए। यस्तै पेपे